0: Every Tuesday and Friday, 1 p.m. Wednesday, 10 p.m.
1: Timile bhane ka sara dev soera ma
2: Nepali super hits
0: only on Kips FM 98.3.
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
5: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित.
6: Introducing Wi-Fi 6 with Subisu Suraksha.
7: Wi-Fi 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट.
6: साथै Subisu सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित.
7: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ.
8: Subisu, छिटो पनि, सुरक्षित पनि. थप जानकारी तथा बुकिङका लागि
9: 01-42-35-888 98-12-35-888.
10: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो.
11: अब धन नमान्नुस्. नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला. सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि.
12: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ. फोन नम्बर 5302678 5302678. लोकेशन को लागि गुगल गर्नुहोस्. ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.

0: तपाईँ सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले बिहानको 7 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: 7 घटेका विश्वका प्रमुख गतिविधिहरूको कार्यक्रम Weekly World News. Weekly World News. Weekly World News.
7: हेलो नमस्कार नमस्कार श्रोता मित्र कार्यक्रम विकली वर्ल्ड न्यूजमा स्वागत छ किप्स एफएम 98.3 योर कम्पानियन ट्युनिन गर्दै हुनुहुन्छ द रेडियो अफ न्यू जेनेरेसन द स्टेसन द अलवेज किप्स यु कुल किप्स यु अलाइभ किप्स यु एन्टरटेन कार्यक्रम विकली वर्ल्ड न्यूज तपाईँले हरेक आइतबार बिहानको 7 बजे सुन्न सक्नुहुन्छ सोमबार बेलुकी 8 बजे मङ्गलबार दिउँसोको 3 बजे सुन्न सक्नुहुन्छ कार्यक्रममा तपाईँले कतातत्र घटेका विश्व घटनाहरू वर्ल्ड न्युजहरू सुन्न सक्नुहुन्छ र साथमा नेपाली गीत सङ्गीतहरू पनि इन्जोय गर्न सक्नुहुन्छ र अहिले पनि चाहिँ हामी लाग्दछौँ पहिलो साङ्गीतिक कोसेलीतर्फ चट्ट हेर्दा हजुर गीतको बोल रहेको छ पिरे पिर बाई भुपु पाण्डे

श्रोता मित्र विकली बोलेन्समा पहिलो न्युज तर्फ लानु चाहिँ आज न्युज रहेको छ। मार्च यता इरानमा 50 भन्दा बढीलाई मृत्युदण्ड। संयुक्त राष्ट्र संघका मानव अधिकार सम्बन्धी उच्चायुक्त भोल्कर टुर्कले मार्च महिना यता इरानमा राष्ट्रिय सुरक्षा सम्बन्धी मुद्दामा 50 भन्दा बढी व्यक्तिलाई मृत्युदण्ड दिएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनले इरानी अधिकारीहरूलाई सबै प्रकारका मृत्युदण्ड तत्काल रोक्न र मृत्युदण्डको व्यवस्था पूर्ण रूपमा अन्त्य गर्ने दिशामा अघि बढ्न आग्रह गरेका छन्। भोल्कर टुर्कद्वारा बुधबार जारी गरिएको वक्तव्य अनुसार मार्च 19 यता कम्तीमा 56 जनालाई राष्ट्रिय सुरक्षा सम्बन्धी आरोपमा मृत्युदण्ड दिएको छ। तीमध्ये 27 जनाको मुद्दा यस वर्षको शुरूआतमा भएका सरकार विरोधी व्यापक प्रदर्शनसँग सम्बन्धित रहेको उल्लेख गरिएको छ। संयुक्त राष्ट्र संघका अनुसार पछिल्ला केही महिनामा इरानमा मृत्युदण्ड र मृत्युदण्डको सजाय सुनाइने घटनामा उल्लेखनीय वृद्धि भएको देखिएको छ। यसले मानवाधिकारको अवस्था झन गम्भीर बन्दै गएको संकेत गरेको छ। मानवाधिकारका क्षेत्रमा काम गर्ने विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूले पनि इरानमा द्वन्द्व र राजनीतिक तनावको वातावरणलाई उपयोग गर्दै सरकारले मृत्युदण्डको संख्या बढाएको आरोप लगाएका छन्। ओस्लो स्थित मानव अधिकार संस्था इरान ह्युमन राइट्सले इरानभित्र र बाहिर रहेका आफ्ना सदस्यहरूबाट प्राप्त सूचनाका आधारमा सरकारले युद्ध र सुरक्षा चुनौतीलाई ढाल बनाएर आन्तरिक दमन अभियानलाई तीव्र बनाएको जनाएको छ। संस्थाका अनुसार यस अवधिमा पक्राउ, कडा कारवाही र मृत्युदण्डका घटनामा उल्लेखनीय वृद्धि भएको छ। मानव अधिकार संगठनहरू तथा संयुक्त राष्ट्र संघका स्वतन्त्र विज्ञहरूले सन् 2026 जुन 17 अमेरिका र इरान बीच हस्ताक्षर भएको 14 बुधे इस्लामाबाद समझदारी पत्र प्रति पनि असन्तुष्टि जनाएका छन्। उनीहरूका अनुसार उक्त समझदारी पत्रमा मानव अधिकार संरक्षण सम्बन्धी कुनै स्पष्ट व्यवस्था समावेश नगरिएकाले इरानी सरकारले त्यसको फाइदा उठाउँदै आन्तरिक दमन र मृत्युदण्डको अभियानलाई अझ तीव्र बनाएको हो। यसैबीच इरानका वरिष्ठ सुधारवादी नेता तथा राजनीतिक बन्दी मुस्तफा ताजादेहले इबिन कारागारबाट खुला पत्र सार्वजनिक गर्दै युवा प्रदर्शनकारीहरूको मृत्युदण्ड तत्काल रोक्न सरकारसँग आग्रह गरेका छन्। लामो समयदेखि इरानको राजनीतिक व्यवस्थाको आलोचना गर्दै आएका मुस्तफा ताजादेहले मृत्युदण्डको निर्णयलाई आगोसँग खेल्नु सर भएको टिप्पणी गरेका छन्। यस्ता मृत्युदण्डले देशलाई फेरि विनाशकारी हिंसाको चपेटामा पार्न सक्छ, उनले चेतावनी दिँदै भनेका छन्। उनका अनुसार मृत्युदण्डको नीति जारी रहे राज्य र समाज बीचको दूरी अझ बढ्ने, संवाद तथा शान्तिपूर्ण परिवर्तनको सम्भावना कमजोर हुने र देश फेरि हिंसात्मक द्वन्द्वको चक्रमा फस्ने जोखिम बढ्नेछ। मानव अधिकार कर्मीहरूले इरानमा राजनीतिक अभियोग, राष्ट्रिय सुरक्षा सम्बन्धी आरोप तथा सरकार विरोधी प्रदर्शनमा सहभागी भएका माथि कठोर कारवाही बढ्दै गएको बताएका छन्। उनीहरूले निष्पक्ष न्यायिक प्रक्रिया सुनिश्चित गर्न, राजनीतिक बन्दीहरूको अधिकारको रक्षा गर्न तथा मृत्युदण्डको प्रयोग तत्काल स्थगित गर्न अन्तर्राष्ट्रिय समुदायले थप दबाव दिनुपर्ने आवश्यकता औल्याएका छन्। कार्यक्रम विकली वर्ल्ड न्यूजमा हामी अर्को गीततर्फ लाग्दैछौँ। गीत रहेको छ तृष्णा गुरुङको आवाजमा, लै बरी लै।

हजुर श्रोता मित्र, कार्यक्रम विकली वर्ल्ड न्यूजमा अब हामी नेक्स्ट न्यूज तर्फ लाग्दैछ। न्यूज रहेको छ, पेरूमा पर्यटकीय विमान दुर्घटनाग्रस्त हुँदा चालक दलका सदस्य सहित 13 जनाको मृत्यु। पेरूको नाजका शहर नजिकै एक पर्यटकीय विमान दुर्घटना हुँदा 11 जना युरोपेली पर्यटक सहित 13 जनाको ज्यान गएको छ। मृतकहरूमा 7 जना इटाली, 2 जना स्पेन र 2 जना जर्मनीका पर्यटक रहेका छन् भने विमानका पाइलट र को पाइलटको पनि दुर्घटनामा परि मृत्यु भएको छ। इका सहरबाट उडान भरेको उक्त विमान पर्यटकहरूलाई 2000 वर्ष पुरानो ऐतिहासिक नाजका लाइन्स देखाउन जाँदै थियो। नाजका लाइन्स क्षेत्र नजिकै पुगेपछि विमान नजिकैको खेतमा खसेर दुर्घटनाग्रस्त भयो र त्यसमा आगो लाग्यो। दुर्घटना पश्चात विमानको भग्नावशेष नजिकै जलेका शवहरू छरिएका थिए। दुर्घटनामा परेको विमान पेरूको एरोडियाना नामक कम्पनीद्वारा सञ्चालित थियो। एयरलाइनको वेबसाइटमा उल्लेख भए अनुसार सो कम्पनीको पछिल्लो 14 वर्षदेखि सेस्ना ग्रान्ड क्यारावान विमान मार्फत नाजका लाइसेन्सको माथिबाट सिनिक फ्लाइट्सको

सेवा प्रदान गर्दै आएको थियो। हाल दुर्घटनाको कारण बारे अनुसन्धान भइरहेको छ भने एरियो डीएनएले यस विषयमा हालसम्म कुनै प्रतिक्रिया दिएको छैन। कार्यक्रममा अब हामी अर्को गीततर्फ लाग्छौँ र गीत रहेको छ भाइरल गोर्खे मुभीबाट बतासले उडाइ ल्यायो।

0: This is Hits 98.3 FM, your companion.
1: Sunau lo yaad, sunau lo geet. Bollywood Golden Hits. Keeps FM 98.3 megahertz ma. Deewana, bin sajna ke. Aitabar ra mangalbar diusu 4 baje. Somvar ra shukravar beluki 10 baje. Purana Bollywood sangeet ko jadu. Tapai ke radio Keeps FM ma.
2: नेपाल चलचित्रका सदाबहार गीतहरू Wednesday and Saturday 2 p.m. Thursday 10 p.m. only on Keeps FM 98.3
3: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
4: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
2: सोमबारदेखि शुक्रबार बिहान 7 देखि 9 बजे र बेलुका 5 देखि 7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
4: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
3: हलेसी क्लिनिक नारायणटार काठमाडौँ तपाईको स्वास्थ्यको सच्चा साथी
4: फोन नम्बर 4910511 4910511
5: अब धन नमान्नुस् नॉनस्टॉप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती

0: Every Tuesday 12 p.m. and Thursday 8 p.m.
1: Keep 98.3 FM. Your companion.
2: साताभरि घटेका विश्वका प्रमुख गतिविधिहरूको कार्यक्रम वीकली वर्ल्ड न्यूज वीकली वर्ल्ड न्यूज वीकली वर्ल्ड न्यूज
3: पहिलो व्यापारिक विश्रामपछि फेरि पनि स्वागत छ स्टेसन किप्स एफएम 98.3 यो कम्पानी ट्युन इन गर्दै हुनुहुन्छ र म निजल छु तपाईँको साथमा र कार्यक्रम तपाईँले हरेक आइतबार बिहानको 7 बजे सोमबार बेलुकी 8 बजे मंगलबार दिउँसोको 3 बजे सुन सक्नुहुन्छ। कार्यक्रममा गत हप्ता घटेका विश्व घटनाहरू वर्ल्ड न्युजहरू सुन सक्नुहुन्छ। अहिले पनि हामी लाग्दैछौँ अर्को न्युजतर्फ। न्युज रहेको छ हालसम्मकै शक्तिशाली एल निनो मानिसमा कस्तो पार्ला असर। हजुर, यो न्युजको शीर्षक रहेको छ अब हामी सुन्छौँ पुरा न्युज। उष्णकटिबन्धीय प्रशान्त महासागर विशेष गरी मध्य र पूर्वी भेगमा असामान्य रूपमा चरम एल निनो तीव्र गतिमा विकसित भइरहेको छ। यसको तीव्रता विगतका रेकर्डहरू तोड्ने दिशामा अघि बढिरहेको छ र यसले विश्वव्यापी मौसम प्रणालीलाई असर गर्न समेत सुरु गरिसकेको छ। यसको अर्थ आगामी 1-2 वर्षमा विश्वका विभिन्न क्षेत्रमा यसले पार्न सक्ने प्रभावबारे गरिएका मौसम पूर्वानुमानकर्ताहरू अझ विश्वस्त हुँदै गएका छन्। धेरैजसो कम्प्युटर मोडलका पूर्वानुमानले यस एल निनो सन् 1950 यताकै सबैभन्दा शक्तिशाली हुने देखाएका छन्। तर यसले मानिस हाम्रो दैनिक जीवन र अर्थतन्त्रमा पार्ने प्रभाव भने त्यति सरल छैन। एल निनो एउटा जटिल प्रणाली हो र यसको प्रभाव स्थान तथा वर्षको समय अनुसार निकै फरक हुन्छ। वास्तवमा सबैभन्दा शक्तिशाली एल निनो भन्नाले के बुझिन्छ भन्ने कुरा पनि स्पष्ट पार्न आवश्यक छ। एल निनो जलवायु चक्रको एउटा अवस्था हो जसमा उष्णकटिबन्धीय प्रशान्त महासागरको मध्य तथा पूर्वी भागमा समुद्रको तापक्रम औसतभन्दा बढी हुन्छ। बादल र भारी वर्षा मार्फत समुद्रमा रहेको ठूलो मात्राको ताप वायुमण्डलमा स्थानान्तरण हुन्छ। कोलम्बिया विश्वविद्यालयका जलवायु तथा जनस्वास्थ्य अनुसन्धानकर्ता जेफ्री साइमनका अनुसार मौसम प्रणालीमा आएको परिवर्तन घण्टी बजाउँदा त्यसको ध्वनि तरङ्ग फैलिएको जस्तै विश्वका अन्य क्षेत्रमा पनि फैलिन्छ। वैज्ञानिक रूपमा कुनै एल निनोलाई रेकर्ड स्तरको शक्तिशाली भनेर परिभाषित गर्दा उष्णकटिबन्धीय प्रशान्त महासागरको निश्चित मानक क्षेत्रमा पानी कति तातियो भन्ने आधार लिइन्छ। तर यसबाट तपाईँ बसेको ठाउँमा कस्तो मौसम हुने हो भन्ने बारे भने धेरै जानकारी प्राप्त हुँदैन। सबैभन्दा शक्तिशाली

लेखिनको अर्थ सबैभन्दा ठूलो विपत्ति होइन, अनौठो लाग्न सक्छ, तर सबैभन्दा शक्तिशाली एलनिनोले कमजोर एलनिनोको तुलनामा अनिवार्य रूपमा बढी विनाशकारी प्रभाव पार्छ भन्ने हुँदैन। त्यसैले आगामी एक वर्षसम्म हरेक दिन संसारका विभिन्न भागमा विशाल बाढी र शक्तिशाली आँधी एकैसाथ आउने अपेक्षा गर्न मिल्दैन। बरु एलनिनोको मापन गरिएको तीव्रता जति बढी हुन्छ, वैज्ञानिकहरूले टेलिकनेक्सन भन्ने गरेका सामान्य रूपमा देखिने प्रभावहरू देखिने सम्भावना त्यति नै बढ्छ। केही स्थानमा यसको अर्थ खडेरी वा बाढी जस्ता चरम मौसमी घटना पनि हुन सक्छ। एलनिनो र लानिना मौसमी जलवायु पूर्वानुमानका सबैभन्दा महत्त्वपूर्ण आधार हुन्। यसको अर्थ एलनिनोको संकेत जति बलियो हुन्छ त्यसका प्रभावबारे त्यति नै विश्वसनीय रूपमा पूर्वानुमान गर्न सकिन्छ। यही कारण अहिले मौसमी पूर्वानुमानहरू निकै विश्वस्त देखिएका छन्। महत्वपूर्ण कुरा के हो भने यस्ता पूर्वानुमानले देशहरूलाई तातो हावाको लहर, खडेरी, बाढी तथा खाद्य आपूर्तिमा आउन सक्ने अवरोध लगायत सम्भावित प्रभावबारे समयमै चेतावनी दिन्छन्। साइमनका अनुसार एलनिनोका सम्भावित प्रभावबारे पहिले नै जानकारी हुनु नीति निर्माताका लागि अत्यन्त महत्वपूर्ण अवसर हो। उदाहरणका लागि इन्डोनेसिया र अस्ट्रेलियामा खडेरी, भारतमा सामान्यभन्दा सुक्खा गर्मियामिन मनसुन तथा अफ्रिकाका विभिन्न क्षेत्रमा खडेरी र औसतभन्दा बढी वर्षा हुन सक्ने सम्भावनाबारे पूर्व तयारी गर्न सकिन्छ। संयुक्त राज्य अमेरिकामा एलनिनोका कारण देशको उत्तरी भागमा सामान्यतभन्दा नरम जाडो हुन सक्छ। दक्षिणी भागमा भने शरद र जाडो महिनामा औसतभन्दा बढी वर्षा हुन सक्छ। एलनिनोका बेला सामान्यतया एटलान्टिक महासागरमा औसतभन्दा कम सामुद्रिक आँधीका गतिविधि हुन्छन्। यस विपरीत उष्णकटिबन्धीय प्रशान्त महासागरमा औसतभन्दा बढी हरिकेन तथा टाइफुन गतिविधि हुन सक्छ। अमेरिकाका तल्लो 48 राज्यका लागि एटलान्टिकमा कम हरिकेन हुनु एलनिनोको सम्भावित लाभदायक प्रभावको एउटा उदाहरण हो। एलनिनो जति शक्तिशाली हुन्छ त्यसका टेलिकनेक्सन प्रभावहरू वास्तविक रूपमा देखिने सम्भावना पनि त्यति नै बढी हुन्छ। साइमनले भने अमेरिकी राष्ट्रिय समुद्री तथा वायुमण्डलीय प्रशासन एनओएएमा मौसमी जलवायु पूर्वानुमानमा विशेषज्ञ नाथानियल जोन्सनका अनुसार अत्यन्त शक्तिशाली एलनिनोले विश्वका अन्य जलवायु प्रणालीको तुलनामा मौसमी मौसम प्रणालीलाई प्रभाव पार्ने प्रमुख शक्ति बन्न सक्ने सम्भावना हुन्छ। उनका अनुसार रेकर्ड स्तरको शक्तिशाली एलनिनो हुँदा केही प्रभाव सामान्य भन्दा ठूलो वा तीव्र हुन पनि सक्छन्, यद्यपि यो निश्चित भने हुँदैन। सन् 2027 एलनिनो जारी रहने अनुमान। साइमनका अनुसार एलनिनोको पूर्वानुमान गर्ने सबैभन्दा कम्प्युटर मोडलहरूले एकै पटक यो शक्तिशालीदेखि रेकर्ड स्तरको शक्तिशाली एलनिनो जाडोयामसम्म र सम्भवत सन् 2027 धेरै समयसम्म जारी रहने कुरा देखाउनु अत्यन्त असामान्य हो। सामान्यतया केही मोडलले एलनिनो कमजोर हुँदै जाने वा त्यसको चिसो पानीसँग सम्बन्धित अवस्था लानिनामा परिवर्तन हुने पूर्वानुमान गर्छन्, तर यसपटक त्यस्तो भएको छैन। उपलब्ध पूर्वानुमानको सम्पूर्ण अवधिसम्म एलनिनो नै जारी रहने देखिएको छ। एलनिनोको एउटा सामान्य प्रभाव विश्वको औसत तापक्रम बढ्नु हो। एलनिनोका कारण उत्पन्न हुने तापक्रम वृद्धिले मानिसका गतिविधिका कारण लामो समयदेखि भइरहेको विश्वव्यापी तापक्रम वृद्धिमाथि थप प्रभाव पार्छ। हाल जारी एलनिनोले रेकर्ड स्तरको उच्चतम तीव्रता हासिल गर्ने अनुमान भइरहेकाले सन् 2026 र 27 अहिलेसम्मकै सबैभन्दा तातो वर्ष बन्ने सम्भावना अझ बढेको छ। विश्वव्यापी समुद्री सतहको तापक्रम पनि कम्तीमा 2 महिनादेखि रेकर्ड स्तरमा उच्च रहेको छ। संयुक्त राष्ट्र संघीय निकाय विश्व मौसम विज्ञान संगठन WMO का पछिल्ला पूर्वानुमान अनुसार अगस्तदेखि अक्टोबरसम्म विश्वका लगभग सबै क्षेत्रमा औसतभन्दा बढी तापक्रम रहने सम्भावना छ। यसको ठूलो कारण शक्तिशाली एलनिनो भए पनि यस गर्मीयाममा अमेरिका र युरोपमा घातक गर्मीको लहर तथा डढेलोले निम्त्याउने शक्तिशाली हिट डोमको मुख्य कारण एलनिनो नै भएकोमा वैज्ञानिकहरू विश्वस्त छैनन्। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शुक्रबार एलनिनो बारे चेतावनी दिँदै भने एलनिनो बलियो हुँदैछ, पहिले आगोमा रहेको ग्रहमा यसले थप इन्धन थपिरहेको छ। न्यूयोर्क स्थित संयुक्त राष्ट्रसंघमा बोल्दै उनले भने हामी यस्तो क्षेत्रमा प्रवेश गरिरहेका छौँ जहाँ यसअघि पुगेका छैनौँ। साइमनले एलनिनोलाई ठूलो चुलोमा बलिरहेको वर्णसँग तुलना गरेका छन्। यसले प्रशान्त महासागरको विशाल क्षेत्रमा वायुमण्डललाई तताउँछ र विश्वव्यापी रूपमा चरम गर्मीका घटनाहरू बढाउन सक्छ। हालका पूर्वानुमान सही साबित भएमा यसको प्रभाव विशेष गरी आगामी गर्मीयाममा बढी देखिन सक्छ। पूर्व तयारीका लागि महत्वपूर्ण समय।
विशेषज्ञहरूका अनुसार शक्तिशाली एलिनो बारे पहिले नै प्राप्त भइरहेको जानकारीले स्थानीय सरकारदेखि किसान र मानवीय सहायता संस्थासम्म पूर्व तयारी गर्ने अवसर दिएको छ। सहरहरूले चरम गर्मी वा भारी वर्षाका घटनाका लागि योजना बनाउन सक्छन्। किसानहरूले खडेरी वा बाढीको सम्भावना अनुसार फरक फरक जातका बाली लगाउन सक्छन्। खडेरीबाट प्रभावित हुन सक्ने क्षेत्रमा काम गर्ने सहायता संस्था तथा समूहहरूले खाद्य सहायता पहिले नै भण्डारण वा नजिकै पुर्याएर राख्न सक्छन्। एल निनोका बेला सामान्यभन्दा सुखा हुने क्षेत्रमा पानीको अभाव व्यवस्थापनको योजना पनि प्राथमिकतामा राख्नुपर्ने साइमनले बताएका छन्। पूर्वानुमान र यसको उच्च विश्वसनीयताका कारण अहिले नै तयारी सुरु गर्ने समय हो, साइमनले भने। कार्यक्रम विकली वर्ल्ड न्यूजमा अब नेक्स्ट सङ्गतर्फ लागौँ। सङ्ग रहेको छ बिहे भएको छैन फ्रम द मुभी छक्का पन्जा 5।

हजुर किप्स एफएम 98.3 मा अब हामी लाग्दछौँ अर्को न्युज तर्फ. न्युज भनिरहेको छ निर्वाचनबाटै सक्रिय हसिना. बङ्गलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले स्वदेश फर्किने आफ्नो प्रतिबद्धता दोहोऱ्याउँदै निर्वाचनमा रहे पनि देशको राजनीतिमा आफू सक्रिय रहने संकेत दिएकी छन्. विशेषकहरूले उनको पछिल्लो अभिव्यक्तिलाई अवामी लीगका समर्थकलाई एकजुट राख्ने, दलको राजनीतिक प्रभाव कायम गर्ने र राष्ट्रिय राजनीतिमा आफ्नो सान्दर्भिकता जोगाइराख्ने प्रयासका रूपमा व्याख्या गरेका छन्. भारतमा निर्वाचनमा रहेकी 78 वर्षीय हसिनाले जुलाईमा एएएफपीसँगको कुराकानीमा वर्षको अन्त्यसम्म बङ्गलादेश फर्किने इच्छा व्यक्त गरेकी थिइन्. उनले आफू पक्राउ पर्न, जेल जान वा ज्यान समेत घुम्न सक्ने सम्भावनाबारे जानकार रहे पनि जनताको आग्रहका कारण स्वदेश फर्कन चाहेको बताएकी थिइन्. हेलिकप्टर मार्फत भारत गएको 2 वर्ष पूरा भएको अवसरमा बुधबार उनले शेख हसिनाको घर फर्किने शीर्षकको नयाँ दिल्ली स्थित कार्यक्रममा टेलिफोन मार्फत सम्बोधन गर्ने कार्यक्रम तय गरिएको थियो. ढाका स्थित नर्थ साउथ विश्वविद्यालयका राजनीति विज्ञानका प्राध्यापक मोहम्मद जलाल उद्दिन सिकदरका अनुसार हसिना अझै पनि अवामी लिगका लागि प्रभावशाली राजनीतिक प्रतीक हुन् र उनको सम्भावित पुनरागमन दलको अस्तित्वसँग जोडिएको विषय बनेको छ. अवामी लिगका एक वरिष्ठ नेताले पनि पार्टीका धेरै नेता कार्यकर्ता पक्राउ परेकाले हसिनाले आफू फर्कने चाहना व्यक्त गर्नु उनीहरूप्रतिको जिम्मेवारी बोधको अभिव्यक्ति भएको बताए. उनका अनुसार यसले दलभित्रको मनोबल कायम राख्न मदत पुर्याउन सक्छ. ढाकाबाट प्रकाशित प्रथम आलो दैनिकले हसिनाको स्वदेश फर्कने घोषणा पार्टीमाथिको प्रतिबन्ध हटाउन दबाव सिर्जना गर्ने, कार्यकर्तालाई उत्साहित बनाउने र राजनीतिक स्थान पुनस्थापित गर्ने रणनीतिको अंश हुन सक्ने विश्लेषण गरेको छ. यद्यपि अवामी लिगका पूर्व वरिष्ठ नेता तथा हालका आलोचक महमुदुर रहमान मन्नाले उक्त धारणा अस्वीकार गर्दै पार्टीलाई पुनर्गठन गर्न अन्य नेताहरूलाई अवसर दिन सकिने अवस्था भए पनि हसिनाले त्यसो नगरेको टिप्पणी गरेका छन्. विश्लेषक सिकदरका अनुसार हसिनाको सम्भावित पुनरागमनले प्रधानमन्त्री तारिक रहमान नेतृत्वको वर्तमान सरकारलाई थप राजनीतिक दबावमा पार्न सक्छ. उनले हसिना स्वदेश फर्किए तत्काल कानूनी प्रक्रियामा पर्ने सम्भावना रहे पनि त्यसले राजनीतिक अस्थिरता निम्त्याउन सक्ने आकलन गरे. यसबीच प्रधानमन्त्रीका सल्लाहकार जाहेद उर रहमानले सरकारले हसिनालाई स्वदेश फर्कन स्वागत गर्ने बताउँदै उनी फर्किए कानून अनुसार न्यायिक प्रक्रिया अघि बढाइने स्पष्ट पारे. उनका अनुसार बङ्गलादेशले भारतसँग हसिनाको सुपुर्दगीका लागि औपचारिक अनुरोध गरिसकेको छ. हसिना ढाका स्थित अदालतमा उपस्थित नभएपछि उनी विरुद्ध उक्साहट, हत्या गराउन आदेश दिएको तथा अत्याचार रोक्न असफल भएको अभियोगमा फैसला सुनाइएको थियो. हसिनाको सम्भावित पुनरागमनको विषय बङ्गलादेश र भारतबीच सुधारोन्मुख सम्बन्धका बीच पनि संवेदनशील मुद्दाका रूपमा हेरिएको छ. ढाकाले उनको सुपुर्दगीका लागि पटक पटक आग्रह गर्दै आएको छ भने भारतले कानूनी प्रक्रिया अनुसार विषयको अध्ययन भइरहेको जनाएको छ. भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले शेख हसिनाको घर फर्किने कार्यक्रमसँग भारत सरकारको कुनै संलग्नता नरहेको र कार्यक्रममा व्यक्त गरिने विचारलाई सरकारले समर्थन नगर्ने स्पष्ट पारेका छन्. यद्यपि बङ्गलादेशका केही विश्लेषकले हसिनाको मुद्दा दुई देशबीचको कूटनीतिक सम्बन्धमा प्रभाव पार्ने विषयका रूपमा प्रयोग हुन सक्ने टिप्पणी गरेका छन्. ढाका स्थित अमर देश दैनिकका सम्पादक महमुदुर रहमानले यसलाई नयाँ दिल्ली र ढाका बीचको शक्ति सन्तुलनसँग जोडिएको राजनीतिक विषयका रूपमा हेरेका छन्. हजुर कार्यक्रममा नेक्स्ट सङ्ग तर्फ लागौ. सङ्ग रहेको छ आँखामा आउने सपनी. इन्जोय दिस सङ्ग.

0: best romantic Hindi song. Every Sunday, 9 p.m. and Tuesday, 6 p.m.
1: केही नौलो
2: रोचक
1: अनि अचम्म लाग्ने तथ्यहरू किप्स 98.3 एफएम मा कार्यक्रम रेडियोमा रोचक रेडियोमा रोचक
2: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नुहोला मात्र किप्स 98.3 एफएम मा
3: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there, follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
5: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन एटा राम्रो होला
6: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
5: किन ए एसी लाइट ब्रिक नै
6: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
5: वाह मैले खोजेको जस्तै रहेछ
6: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-98-12-35-44
7: बाबु पानीको बिल तिरिदे ल
8: ल तिरिदे
9: बाबु बत्तीको बिल तिरिदे आज
8: ल ल तिरिदे
7: दादा इन्टरनेटको पनि लास्ट दिनु है आज
8: ल त्यो पनि तिरिदे
7: तर सबै कुरा यति छिटै कसरी तिरिस
8: किनकि मसँग हाम्रो पात्र छ
9: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट कसरी
8: जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै
10: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
11: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
12: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
11: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
12: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
10: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
13: 01-42-35-888 98-12-35-888
14: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
15: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
16: पुरै एक घन्टा तीनवटा मुभीज का सुपरहिट गीतहरू
17: थ्री इन वन
18: एभ्री स्याटरडे 9 AM एन्ड थर्सडे 6 PM
19: कार्यक्रम कलियुग टाइम कलियुग टाइम
1: Hollywood Times, every day, 11 to 12 p.m.

0: तपाई सुन्दै हुनुहुन्छ
1: के
2: ई
1: बी
3: एस
4: टिप्स 98.3 FM योर कम्पानियन।
5: साताभरि घटेका विश्वका प्रमुख गतिविधिहरूको कार्यक्रम वीकली वर्ल्ड न्यूज वीकली वर्ल्ड न्यूज वीकली वर्ल्ड न्यूज।
6: दोस्रो अनिन्दी व्यापारिक विश्रामपछि फेरि पनि स्वागत छ। तपाईँ स्टेशन किप्स एफएम 98.3 ट्युन इन गर्दै हुनुहुन्छ र म निजोल छु तपाईँको साथमा, र विकली वर्ल्ड न्यूज तपाईँ सुन्दै हुनुहुन्छ। विकली वर्ल्ड न्यूजमा गत हप्ता घटेका विश्व घटनाहरू वर्ल्ड न्यूजहरू सुन सक्नुहुन्छ। अहिले पनि चाहिँ हामी अर्को न्युजतर्फ लाग्दैछौँ। न्युज रहेको छ, भारतको एसआर समूहले बेलायतमा 5.8 अर्ब डलर लगानी गर्ने। भारतको प्रख्यात एसआर समूहले बेलायतमा कम कार्बन ऊर्जा रूपान्तरण परियोजनाहरू निर्माण गर्न 4.3 अर्ब पाउन्ड करिब 5.79 अर्ब डलर लगानी गर्ने घोषणा गरेको छ। समूहले गत सोमबार विज्ञप्ति जारी गर्दै 2035 सम्ममा सो लगानी सम्पन्न गर्ने योजना सार्वजनिक गरेको हो। स्टेनलो इनर्जी हब एसआर समूहको इकाइ एसआर एनर्जी ट्रान्जिसन फ्युलले प्रतिदिन 2 लाख ब्यारल क्षमताको स्टेनलो रिफाइनरी सञ्चालन गर्दै आएको छ। EETF का अध्यक्ष प्रशान्त रुयाले 4.3 अर्ब पाउन्डको लगानी पाइपलाइनले बेलायतको ऊर्जा रूपान्तरणमा सहयोग पुर्याउनका साथै दीर्घकालीन आर्थिक मूल्य सिर्जना गर्ने र हजारौं उच्च दक्ष रोजगारीका अवसरहरू पैदा गर्ने बताएका छन्। कुल लगानी मध्ये 1 अर्ब भन्दा बढी पाउन्ड स्टेनलोलाई अग्रणी ऊर्जा रूपान्तरण केन्द्रमा रूपान्तरण गर्नका लागि अन्तिम लगानीको निर्णय लिने चरणमा पुगेको विज्ञप्तिमा उल्लेख छ। एसआरले बेलायतमा आफ्नो खुद्रा नेटवर्क विस्तार गर्दै 800 नयाँ स्थानमा इन्धन आपूर्ति गर्ने लक्ष्य राखेको छ। यसका साथै समूहले स्टेनलो परियोजना नजिकै डाटा सेन्टरहरू निर्माण गर्ने सम्भावनाको समेत खोजी गरिरहेका छन्। हजुर, विकली वर्ल्ड न्यूजमा नेक्स्ट सङ तर्फ लागौ। सङ रहेको छ सरर सरर बाई केयर सिंह लिम्बू।

ओके श्रोता मित्र, कार्यक्रममा अब हामी अर्को न्यूज तर्फ लाग्दैछौँ। न्यूज रहेको छ, स्पेस एक्स फाल्कन 9 रकेटको क्षतिग्रस्त हिस्सा चन्द्रमामा ठोकिएको वैज्ञानिकहरूको अनुमान। गत वर्षदेखि अन्तरिक्ष आसपास घुमिरहेको स्पेस एक्स फाल्कन 9 रकेटको क्षतिग्रस्त भाग चन्द्रमामा ठोकिएको अनुमान वैज्ञानिकहरूले लगाएका छन्। यो हिस्सा 4 टन टाउलको छ। तीव्र गतिमा भएको यो ठक्करले पृथ्वीमा कुनै खतरा नहुने उनीहरूले बताएका छन्, तर विस्फोटले नयाँ लुनार क्रेटर बन्न सक्ने उनीहरूले बताए। यस रकेटलाई फ्लोरिडा स्थित नासाको केनेडी स्पेस सेन्टरबाट जनवरी 2025 उडाइएको थियो, तर अन्तरिक्षमा पुगेपछि यो रकेट क्षतिग्रस्त भयो। यसअघि वैज्ञानिकहरूले नेपाली समय अनुसार बुधबार 11:40 जाँदा यो रकेटको हिस्सा चन्द्रमामा ठोकिन सक्ने अनुमान लगाएका थिए। BBC.com आफ्नो लाइभ 12:37 रिपोर्टिङ गरेको छ। यस अवशेष अहिले चन्द्रमामा ठोकिसकेको अनुमान वैज्ञानिकहरूले गरेका छन्। यस घटनालाई नियालिरहेका टेलिस्कोपहरूले ठक्करको पुष्टि गर्नेछन्। झण्डै 8,690 किलोमिटर प्रति घण्टाको तीव्र स्पिडमा यो अवशेषले चन्द्रमालाई ठक्कर दिने पूर्वानुमान वैज्ञानिकहरूले लगाएका थिए। यो ठक्करपछि उत्पन्न हुने धुलोले केही माइल लामो बादलको घेरा बनाउने पनि अनुमान गरिएको छ, तर सूर्यको प्रकाशका कारण यसलाई पृथ्वीबाट नाङ्गो आँखाले हेर्न कठिन हुनेछ। उच्च गुणस्तरको टेलिस्कोप र क्यामेरा प्रयोग गरिरहेका व्यावसायिक एस्ट्रोनमर्सहरूले पनि तत्काल यस ठक्कर बारे पुष्टि गर्न सकेका छैनन्। नासाका अनुसार यो ठक्करले 18 मिटर चौडा र 4 मिटर गहिरो क्रेटर सिर्जना गर्नेछ, त्यसपछि धुलो र चट्टानलाई सतहतिर फाल्छ। नासाका प्रवक्ता जिमी रसेल्सले मंगलबार भनेका थिए, यो प्रभावले धरतीमा कुनै असर गर्ने छैन। नासाका वैज्ञानिकहरूले घटनाको लुना डेटा संकलन गर्ने योजना बनाएका छन्। यसले अन्तरिक्षमा वस्तुहरू पहिचान गर्न नयाँ तरिकाहरू सिकाउनेछन्। प्राय अवस्थामा रकेटका यस्ता क्षतिग्रस्त हिस्साहरू पृथ्वीकै वायुमण्डलमा फर्कन्छन् र जल्छन् वा समुद्रमा खस्छन्, तर यसपटक यो टुक्रा अन्तरिक्षमै छुटेर चन्द्रको कक्षतर्फ गयो। कार्यक्रममा अब हामी अर्को गीततर्फ लाग्दैछौँ। गीत रहेको छ आमाले बन्थे फ्रम द मुभी जेरी अन टप।

श्रोता मित्र, विकली वेलनेस हुँदै हुन्छ। विकली वेलनेसमा आज मसँग रहेका सम्पूर्ण न्युजहरू सकिसकेका छन्। तपाईँलाई कार्यक्रम कस्तो लाग्यो, सल्लाह सुझाव हामीलाई पक्कै पनि पठाउनुहोला। हाम्रो आइडी रहेको छ, फेसबुक आइडी रहेको छ किप्स एफएम 90.3 MHz, त्यस्तै इन्स्टाग्राम टिकटकमा पनि हामीलाई भेट्न सक्नुहुन्छ। यति भन्दै आजको लागि म निजल पनि बिदा भए, नमस्कार, टेक केयर, बाय बाय। सुन्दै गर्नुहोला किप्स एफएम 90.3, योर कम्प्यानियन।

Life-Changing Quotes. यदि कोही व्यक्ति मर्न डराउँदैन भन्छ भने ऊ या त झुटो बोल्दैछ या ऊ गोर्खा हुनुपर्छ। यो भनाई हो फिल्ड मार्शल स्याम म्याकिन्सको।

0: तपाईँ सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले बिहानको 8 बजेको छ
3: किप्स यू कूल
4: किप्स यू अलाइव
5: किप्स यू एंटरटेन Kips 98.3 FM, your companion, your companion, your companion.
6: On Kips 98.3 FM.

0: 7장 모두 캐릭터
1: 네팔 바샤야 냐이 부세 정미다
2: सुथैया 6:30 से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज
3: सौंदर्य स्वास्थ्य र जीवन शैली संबंधी एक विशेष कार्यक्रम ब्यूटी हेल्थ एंड लाइफस्टाइल किप्स एफएम 98.3 मेगाहर्ट्ज में शनिवार बेलुकी 7 बजे मंगलबार बिहान 7 बजे र बुधबार दिउँसो 3 बजे
4: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै एटा राम्रो होला
5: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
4: किन ए एसी लाइट ब्रिक नै
5: यो हल्का मजबूत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
4: वाह मैले खोजेको जस्तै रहेछ
5: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596 98-012-35-444
6: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईं सँग
7: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इंटरवेंशनल रेडियोलॉजी सेवा उपलब्ध छ
8: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नॉन इन्वेसिव प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्यूड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
7: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा वेरिकोस वेन पार्टिगर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
6: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईंको स्वास्थ्यको

0: 9851170939 9851170939.
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
3: अब धन नमान्नुस् नॉनस्टॉप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला। शुरुआती मूल्य मात्र 16,999 रुपियाँदेखि।
4: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागी गुगल गर्नुहोस्। ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
5: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा। ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे।
6: किप्स 98.3 एफएममा गजल संसार।

0: हरेक शनिबार बेलुकी 10 बजे
1: सुनौलो याद सुनौलो गीत बॉलीवुड गोल्डन हिट्स कीप्स एफएम 98.3 मेगाहर्ट्ज मा आइतबार र मंगलबार दिउँसो 4 बजे सोमबार र शुक्रबार बेलुकी 10 बजे पुराना बॉलीवुड संगीत को जादू तपाईंकै रेडियो कीप्स एफएम मा
2: Gibbs 98.3 FM.

Yo-ho, Kips 98.3 FM Tapai Sangako Sahayatra

0: every Tuesday 12 p.m. and Thursday 8 p.m.
1: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे
0: लिसन टु योर फेभरेट क्लासिक इंग्लिश सॉन्ग्स Only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station KIPPS FM 98.3 MHz.
2: Hazur. न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
3: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् बैटरी शॉप न्यू काठमांडू इलेक्ट्रिक इलेक्ट्रॉनिक्स
4: What's the secret to success?
5: Simple. Say yes to radio advertising.
4: Your brand, our voice. One message, thousands of listeners.
5: Radio advertising, affordable, effective and culturally close.
4: Say yes to radio advertising where every word makes an impact. KIPPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
6: You can dance.
7: You can sing. All you gotta do is
8: just tune in.
7: KIPPS FM 98.3 MHz, your companion. The radio of new generation.
9: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
10: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
11: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
10: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
11: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
12: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
0: 01-42-35-888 98-12-35-888
13: हामीलाई सुन्नुहोस् www.kippsfm.com मार्फत Just tune in Radio Naya Generation Ko
14: Kehi Naulo
15: Rochak
14: Ani Achamma Lagne Tathyaharu KIPPS 98.3 FM Ma Karyakram Radio Ma Rochak Radio Ma Rochak
15: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नु होला मात्र KIPPS 98.3 FM Ma
16: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्ट्सहरु कार्यक्रम
10: म्युजिक मज्जा
16: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र KIPPS 98.3 FM मा
17: Weekly countdown show of top 10 English numbers with exclusive segments, classic choice, info house, fresh hits, and many more. Do tune into Weekly 10. Weekly 10.
18: Time Sunday 7 p.m., Monday 9 a.m., and Thursday 2 p.m.
17: on KIPPS 98.3

0: every Tuesday 12 p.m. and Thursday 8 p.m.
1: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे
2: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग
3: 15 वर्षभन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार

0: क्लिनिकमा भेरिकोस भेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्।
1: हलेसी क्लिनिक, नारायण टार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी।
0: फोन नम्बर 4910511, 4910511, 9851170939, 9851170939।
2: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
3: Join our community on Facebook for the latest updates and all the music you love.
2: And don't stop there, follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
4: What's the secret to success?
3: Simple. Say yes to radio advertising.
4: Your brand, our voice. One message, thousands of listeners.
3: Radio advertising. Affordable, effective, and culturally close.
4: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
5: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
6: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
7: सौन्दर्य, स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइल किप्स एफएम 98.3 मेगाहर्जमा शनिबार बेलुकी 7 बजे, मंगलबार बिहान 7 बजे र बुधबार दिउँसो 3 बजे।
8: Chemical X on Kips 98.3
9: Fog at 98.3
8: Chemical X

0: Chemical X.
1: On Kits 98.3.
2: Bomb at 98.3.
0: Chemical X.
1: Enjoy.

0: प्रेसकुसात अबने पालभरी 14,000 भन्दा बढी हटस्पटहरुमा फ्री इन्टरनेटको मजा लिनुहोस्.
1: अब लाइफ इज अलवेज अन जहाँ पनि खुरुखुरु
0: कनेक्ट टु माई वर्ल्ड लिंक एन्ड अलवेज स्टे कनेक्टेड व्हेयरएवर यु आर.
2: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा. तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्. साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला.
3: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ. फोन नम्बर 5302678, 5302678. लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
4: राजा मतिवा मतिनायेवा ने पुछे चांगुटु खेले.
5: नेपाल भाषा या न्याय पुसे चौमेता
6: सुथेया 6:30 से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज.
7: किप्स एफएम 98.3 मेगाहर्ट्ज योर कंपेनियन.
8: On Kips 98.3, Pop at 98.3.

Life-Changing Coach。तपाईं आफै के सोच्नु हुन्छ यो बढी महत्वपूर्ण विषय हो न कि अरूले तपाईंको बारे के सोच्दैछन्। यो भनाई हो संदीप महेश्वरी को।

0: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरु कार्यक्रम
1: म्युजिक मज्जा म्युजिक मज्जा
0: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा
2: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो
3: अब धन नान मान्नुस् नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
4: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागी गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
5: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
6: Join our community on Facebook for the latest updates and all the music you love.
5: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
2: सुनौलो याद सुनौलो गीत बॉलीवुड गोल्डन हिट्स Keeps FM 98.3
7: मेगाहर्ट्ज़
2: मा आइतबार र मंगलबार दिउँसो 4 बजे सोमबार र शुक्रबार बेलुकी 10 बजे पुराना बॉलीवुड संगीत को जादू तपाईंकी रेडियो कीप्स एफएम मा

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले बिहानको 10 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: Are you ready for the big O?
0: This is In Box.

0: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईं सँग
1: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ
2: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्यूड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
1: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
3: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
1: फोन नम्बर 4910511
4: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन इटा राम्रो होला
5: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
4: किन ए एसी लाइट ब्रिक नै
5: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
4: वाह मैले खोजेको जस्तै रहेछ
5: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01591 35 96 98 012 35 444
6: Does your computer UPS has no more backup time?

0: Deep 98.3 FM.
1: Are you ready for the big O? This is Inbox.

0: यो हो किप्स 98.3 एफएम तपाईं सँगको सहयात्रा
1: नेपाली पप गीतहरुको उतार चढ़ाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला किप्स मोस्ट वान्टेड किप्स मोस्ट वान्टेड
2: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
5: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
6: के भो बोला दाइ के गुनगुनाइरहेको
5: हैन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
6: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
5: यति सजिलै
6: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै

0: तीस वर्ष देखि इन्टरनेट को स्पीड में मात्र होइन प्रविधि सुविधा सृजनशीलता में पनि सधैं छिटो वर्ल्डलिंग मनसँग जोडिएको तार तपाईलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिंग
1: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो
2: अब धन ना नमान्नुस् नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
3: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
4: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
5: Join our community on Facebook for the latest updates and all the music you love.
4: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
6: Keeps FM 98.3 presents Pop Hour.
7: मुझे कैसे पता न चला कि तू मैनु प्यार
6: Every Friday 12 p.m.
8: आफरी उसने जाना कि तारीफ मुमकिन नहीं
9: This is Kips 98.3 FM your companion
10: Are you ready for the big O
11: This is Inbox

0: Life-Changing Quotes。दुख को औषधि केही नभएर आशा नै हो, यो भनाइ हो विलियम शेक्सपियर को।
1: नेपाली सांगीतिक क्षेत्र का गीत संगीत को साथ में रमाइला सेगमेंट कार्यक्रम
0: म्यूजिक मजा म्यूजिक मजा
1: प्रत्येक मंगलवार बेलुकी 8 बजे देखि 9 बजे सम्म र प्रत्येक बिहीबार बिहान 7 बजे देखि 8 बजे सम्म मात्र किप्स 98.3 एफएम मा।
2: Are you ready to turn up the volume and rock out like never before?
3: From Led Zeppelin to AC/DC, from Queen to the Rolling Stones, and from Guns N' Roses to Nirvana, we've got the ultimate playlist of rock greatness.
2: Join us as we journey through the decades of rock and roll, featuring the timeless classics that still get your heart pounding and your fists pumping.
3: Don't miss a beat. Mark your calendars and set your alarms because it's time to rock out with the best.
2: Rock Fever, every Friday 9 a.m. and every Thursday 7 p.m.
3: Radio station, Keeps FM 98.3 megahertz.
4: Wake me up when September ends.
5: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कूटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
6: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
7: What's the secret to success?
8: Simple. Say yes to radio advertising.
7: Your brand, our voice. One message, thousands of listeners.
8: Radio advertising. Affordable, effective, and culturally close.
7: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
9: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
0: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
10: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
0: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
10: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
9: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
11: 01-42-35-888 98-12-35-888।
12: You can dance.
13: You can sing. All you gotta do is
14: just tune in.
1: Kips FM 98.3 megahertz, your companion.
15: The radio of new generation.
16: Stay connected with your favorite station, Kips FM 98.3 megahertz.
8: Join our community on Facebook for the latest updates and all the music you love.
16: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
17: Keeps 98.3 FM ma Gazal Sansar.
18: Mujhse milne shama jala kar aaj mahal mein aaj
17: Gazal Sansar.
18: Gum ka khazana tera bhi hai mera bhi.
0: Har ek shanivar bilki 10 baje

0: छोडेर जानेलाई भइगो नि जम तर्केर जाने
1: किप्स अनप्लग्ड
0: मोडमा
1: नेपाली आर्टिस्ट सिङ्गर्सहरूका अनप्लग्ड गीतहरू सुन्न नछुट्याउनुहोला हरेक आइतबार मध्याह्न 12 बजे र शनिबार दिउँसो 4 बजे

0: Stay connected with your favorite station, Keeps FM 98.3 MHz.
1: Join our community on Facebook for the latest updates and all the music you love.
0: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 MHz and hit that follow button today.
2: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो
3: अब धन्ना नमान्नुस् ननस्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
4: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
5: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
6: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
7: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
6: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
7: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
8: सुबिसु छिटो पनि सुरक्षित पनि
9: थप जानकारी तथा बुकिङका लागि
10: 01-42-3888 98-12-35-888
11: What's the secret to success?
1: Simple. Say yes to radio advertising.
11: Your brand, our voice. One message, thousands of listeners.
1: Radio advertising. Affordable, effective, and culturally close.
11: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
12: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
4: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ

0: Uh-uh, don't change the station. We'll be right back. You are listening to Gibbs FM 98.3 MHz, your companion. Just tune in.
1: Sunao lo yaad, sunao lo geet. Bollywood Golden Hits. Keeps FM 98.3 MHz ma. Aitabar ra Mangalbar diuso 4 baje. Somvar ra Shukravar beluki 10 baje. Purana Bollywood sangeet ko jadu. Tapain ki radio Keeps FM ma.
2: Bali Pop Flashback Every Sunday and Tuesday 10 p.m. Thursday 9 a.m. and Saturday 5 p.m.
3: Swasth Jeevan Sukhi Jeevan Halesi Clinic Sadhai Tapai Sangha 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
2: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
4: सोमबारदेखि शुक्रबार बिहान 7 देखि 9 बजे र बेलुका 5 देखि 7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
2: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
5: हलेसी क्लिनिक नारायणटार काठमाडौँ तपाईको स्वास्थ्यको सच्चा साथी
2: फोन नम्बर 4910511 4910511 9851170939
6: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै एटा राम्रो होला
7: अरु होइन एएसी लाइट ब्रिक नै रोज्नुस्
6: किन एएसी लाइट ब्रिक नै
7: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
6: वाह मैले खोजेको जस्तै रहेछ
7: स्ट्रङ लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01591353996
8: What's the secret to success?
9: Simple. Say yes to radio advertising.
8: Your brand, our voice. One message, thousands of listeners.
9: Radio advertising. Affordable, effective, and culturally close.
8: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
10: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कूटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
11: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागी गूगल गर्नुहोस् बैटरी शॉप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रॉनिक्स
12: Are you ready to turn up the volume and rock out like never before?
13: From Led Zeppelin to AC/DC, from Queen to the Rolling Stones, and from Guns N' Roses to Nirvana, we've got the ultimate playlist of rock greatness.
12: Join us as we journey through the decades of rock and roll, featuring the timeless classics that still get your heart pounding and your fists pumping.
13: Don't miss a beat. Mark your calendars and set your alarms because it's time to rock out with the best.
12: Rock Fever. Every Friday 9 a.m. and every Thursday 7 p.m.
13: Radio station. Keeps FM 98.3 MHz.

0: 하셔야 네이프스 좋습니다.
1: 수태야 6:30-7:00 तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज
2: नेपाली सांगीतिक क्षेत्र का गीत संगीत को साथ में रमाइला सेगमेंट्स हरू कार्यक्रम
3: म्यूजिक
2: प्रत्येक मंगलवार बेलुकी 8:00-9:00 र प्रत्येक बिहीबार बिहान 7:00-8:00 मात्र किप्स 98.3 एफएम मा
4: यो हो किप्स एफएम 98.3 मेगाहर्ट्ज
5: किप्स 98.3 एफएम को कलिउड टाइम मा अहिले तपाई सुन्दै हुनुहुन्छ नेपाली चलचित्रका गीतहरू।

Life-Changing Quotes. जित्ने मान्छेहरू फरक काम गर्दैनन्, उनीहरू त सोही कामलाई फरक तरिकाले गर्दछन्।

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Hits FM 98.3 MHz मा
1: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्ज मा ट्यून इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे

0: वास्तव में नेपाल भरी 14,000 भन्दा बढी हटस्पटहरुमा फ्री इन्टरनेट को मजा लिनुहोस्।
1: अब लाइफ इज अलवेज ऑन जहाँ पनि खुरु खुरु
0: कनेक्ट टु माई वर्ल्ड लिंक एंड ऑलवेज स्टे कनेक्टेड व्हेयरएवर यू आर।
2: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
3: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस्। ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
4: हामीलाई सुन्नुहोस् www.keepsfm.com मार्फत। जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको
5: Stay connected with your favorite station, Keeps FM 98.3 MHz.
6: Join our community on Facebook for the latest updates and all the music you love.
5: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 MHz and hit that follow button today.
7: सौन्दर्य, स्वास्थ्य र जीवनशैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइल किप्स एफएम 98.3 मेगाहर्जमा शनिबार बेलुकी 7 बजे, मंगलबार बिहान 7 बजे र बुधबार दिउँसो 3 बजे।
8: History of Rock.
9: Monday 3 p.m. Only on Keeps FM 98.3 MHz, your companion.
10: नेपाली पप गीतहरूको उतार चढाव कुन गीत कुन स्थानमा छ, साथै नेपाली पप गीतहरूबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नुहोला Keeps Most Wanted. Keeps Most Wanted.
11: हरेक शनिबार मध्याह्न 12 बजे, आइतबार राति 8 बजे र मङ्गलबार बिहान 9 बजे।

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन किप्स
1: टाइम चेक अहिले मध्याह्नको 12 बजेको छ
2: Keeps you cool.
3: Keeps you alive.
4: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
5: Keeps FM 98.3 MHz presents...

नमस्कार श्रोता मित्र, कस्तो हुनुहुन्छ? आशा छ सन्चै हुनुहुन्छ। अहिले यहाँ ट्युन्ड इन हुनुहुन्छ स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्जमा, द रेडियो स्टेशन द्याट किप्स यू कुल, किप्स यू अलाइभ एन्ड किप्स यू इन्टरटेन्ड। यहाँले हामीलाई अनलाइन सुन्न सक्नुहुन्छ हाम्रो वेबसाइट www.kipsfm.com वा एप हाम्रो पात्रबाट पनि यहाँले हामीलाई सुन्न सक्नुहुन्छ संसारको कुनै पनि कुनाबाट कहीँबाट पनि। अहिले यहाँहरू सुन्दै हुनुहुन्छ म आरजी युक्ताको आवाज र साथीहरू यो कार्यक्रम किप्स अनब्लग्ड। यस कार्यक्रममा हाम्रा सङ्गीत प्रेमी साथीहरूले सुन्न सक्नुहुन्छ विभिन्न गायक गायिका वा ब्यान्डहरूका अनप्लग्ड सङ्ग्स। हजुर, उहाँहरूकै चोइसमा डिफरेन्ट अनप्लग्ड सङ्ग्सहरू यहाँहरूले यस कार्यक्रममा सुन्न सक्नुहुन्छ। त्यसैले साथीहरू अबको एक घन्टासम्म स्टेशन चेन्ज नगरिकन ट्युन्ड इन गरिराख्नुहोला स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्जलाई। यहाँहरूले अबको एक घन्टासम्म रमाइलो रमाइलो अनप्लग्ड सङ्ग्स सुन्न सक्नुहुनेछ। ओके साथीहरू, अब यस कार्यक्रमको सुरुवातमा पहिलो अनप्लग्ड सङ्ग्स भने हामी सुन्नेछौँ गायक किरण भुजेलको आवाजमा। ओके श्रोता मित्र, उहाँको मिठो आवाजमा अब हामी अनप्लग्ड सङ्ग सुन्नेछौँ। सुन्दै रहनुहोला, म चाहिँ फेरि पनि कार्यक्रममा आउने नै छु।

0: बिहीबार दिउँसो 3 बजे शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा
2: मेरो मन छैन बसमा तिमलाई 10 दिन्छु 10 मा केलाई गरिराको प्रश्न फसे फसे फसे तिम्रो जवानीमा मस्त.
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
5: अब धन्ना नमान्नुस् नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला. सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि.
6: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ. फोन नम्बर 5302678 5302678. लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
7: यू कैन डांस,
8: यू कैन सिंग, ऑल यू गॉट टू डू इज
9: जस्ट ट्यून इन
10: किप्स एफएम 98.3 मेगाहर्ट्ज योर कंपेनियन द रेडियो ऑफ न्यू जनरेशन.
11: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत. जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ।
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
5: Raja Motiwa Motina Yewa Ni Pushi Changu to Kele
6: नेपाल भाषाया न्याय पुसेचौ मेत
7: सुथेया 6:30 से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज।
8: FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
9: Every Saturday, 10 a.m.

0: Monday 6 p.m. and Friday 2 p.m.
1: कार्यक्रम कलियुग टाइम कलियुग टाइम
2: Hollywood Times, every day, 11 to 12 p.m.
3: Barky,
4: नमस्कार अनि हार्दिक स्वागत छ तपाईँ सुन्दै हुनुहुन्छ किप्स 98.3 FM
5: हजुर नमस्ते अनि स्वागत छ यो किप्स FM 98.3
6: नमस्कार किप्स 98.3 FM
7: यो हो किप्स 98.3 FM तपाईँसँगको सहयात्रा
8: FM 98.3 MHz presents

हजुर साथीहरू, भर्खरै हामीले लिइसक्यौँ एउटा छोटो ब्रेक, र ब्रेक पछि म युक्ता फेरि पनि यहाँलाई कार्यक्रम किप्स अनप्लग्डमा स्वागत गर्दैछु। साथै हामी यस कार्यक्रममा सुन्दैछौँ हाम्रा फेभरेट गायक गायिका वा ब्यान्डका आवाजमा उहाँहरूकै चोइसको विभिन्न अनप्लग्ड गीतहरू। संसारभर यहाँले हामीलाई सुन्दै हुनुहुन्छ www.kipsfm.com मार्फत वा हाम्रो पात्रो एपबाट पनि। स्टेशन किप्स एफएम इज द स्टेशन द्याट किप्स यू कुल, किप्स यू अलाइभ एन्ड किप्स यू इन्टरटेन्ड। ओके सुश्रोतावृन्द, यस कार्यक्रममा अब फेरि पनि हामी सुन्नेछौँ अर्को गायकको अनप्लग्ड गीतहरू। सो अब चाहिँ हामी सुन्नेछौँ विकी केसीको आवाजमा उहाँकै चोइसको विभिन्न अनप्लग्ड गीतहरू। सुनेर इन्जोय गर्नुहोला, र म चाहिँ फेरि पनि कार्यक्रममा आउने नै छु।

0: 하셔야 내부세 좋습니다.
1: 수태야 사리 천이세 사트 버지에 다가 스테이션 KIPS FM 98.3 MHz
2: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग
3: 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
4: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
5: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
4: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
6: हलेसी क्लिनिक नारायण टार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
4: फोन नम्बर 4910511 4910511
7: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको
8: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
9: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
10: What's the secret to success?
11: Simple. Say yes to radio advertising.
10: Your brand, our voice. One message, thousands of listeners.
11: Radio advertising. Affordable, effective, and culturally close.
10: Say yes to radio advertising where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.

0: It's 98.3 FM, your companion.
1: KIPS FM 98.3 MHz presents

अघि श्रोता मित्र ब्रेक पछि पुनः यहाँलाई फेरि एकपटक म स्वागत गर्दैछु म हुँ आरजे युक्ता र यहाँहरू अहिले ट्युन इन हुनुहुन्छ गिप्स अनप्लग्ड यस कार्यक्रममा यहाँले विभिन्न गायक गायिका वा ब्यान्डहरूका अनप्लग्ड गीतहरू सुन्न सक्नुहुनेछ हजुर गायक गायिकाहरूले आफ्नै चोइसको गीतहरू उहाँको सुरिलो मिठो आवाजमा अनप्लग्ड गीतहरू गाएर हामीलाई सुनाउनुहुनेछ अलराइट अब चाहिँ कार्यक्रममा फेरि पनि अर्को अनप्लग्ड गीत सुन्ने बेला भइसकेको छ अब चाहिँ हामी सुन्नेछौँ गायिका बबिता मानन्दर र सुरेश मानन्दरको आवाजमा रमाइलो रमाइलो अनप्लग्ड गीतहरू हजुर यहाँहरू पनि उहाँहरूको आवाजमा अनप्लग्ड गीतहरू सुनेर रमाउनुहोला

0: राइट श्रोता वृन्द, हामीले भर्खरै सुन्यौ बबिता मानन्दर र सुरेश मानन्दरको आवाजमा विभिन्न अनप्लग्ड गीतहरू। श्रोता वृन्द, आशा राख्दछु आजको यो कार्यक्रम यहाँलाई रमाइलो लाग्यो होला। श्रोता मित्र, अब भने हामी कार्यक्रमको अन्त्य अन्त्यतिर आइसकेको छौँ। कार्यक्रमको निर्धारित समय सकिन आँटेको छ र जान अगाडि म यहाँलाई भन्न चाहन्छु, यदि यहाँलाई यस कार्यक्रमप्रति वा अरू कुनै पनि कार्यक्रमप्रति केही सल्लाह सुझाव दिनु छ भने यहाँले हाम्रो फेसबुक पेज facebook.com/gipsfm लेखेर पठाउन सक्नुहुन्छ। साथै हाम्रो पेजलाई लाइक गर्नुहोला र हाम्रो इन्स्टाग्राम पेजलाई पनि यहाँले फलो गर्नुहोला। र साथीहरू, यदि यहाँ पनि प्रोफेसनल सिङ्गिङ गर्दै हुनुहुन्छ वा यहाँको पनि ब्यान्ड छ र यस कार्यक्रम मार्फत अनप्लग गीत प्रस्तुत गर्न चाहनुहुन्छ भने यहाँले हामीलाई कन्ट्याक्ट गर्नुहोला। हामीलाई कन्ट्याक्ट गर्नको लागि हाम्रो किप्स एफएमको फेसबुक पेज मार्फत गर्न सक्नुहुनेछ। अरू साथीहरू, यति भन्दै अब आज म युक्त यस कार्यक्रमबाट यहाँहरूसँग बिदा माग्न चाहन्छु। साथीहरू, मलाई पनि बिदा दिनुहोला। नमस्कार।
1: Life changing quotes. मलाई रुख ढाल्न 6 घन्टा देऊ र म पहिलो 4 घन्टा बन्चरो उदाउन लगाउने छु। यो भनाई हो अब्राहम लिंकनको।
2: Enjoy the cover version of your favorite songs. Covermania at 98.3. Covermania at 98.3.
0: Every Monday 5 PM and Friday 8 PM.
3: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
1: Music Mazza, Music Mazza.
3: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 FM मा।
1: History of Rock.
4: Here I am. Rock you like a hurricane.
5: Monday 3 p.m. Only on Keeps FM 98.3 MHz, your companion.
6: Stay connected with your favorite station, Keeps FM 98.3 MHz.
7: Join our community on Facebook for the latest updates and all the music you love.
6: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 MHz and hit that follow button today.
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
8: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
9: यु क्यान डान्स,
10: यु क्यान सिङ, ऑल यु गॉट टू डू इज
11: जस्ट ट्यून इन
12: Keeps FM 98.3 MHz, your companion.
13: The radio of new generation.
14: Amilai Sunhos, www.keepsfm.com Marfot. Just tune in, Radio Naya Generation Ko.
15: The weekly countdown show of top 10 English numbers.
3: with exclusive segments, classic choice, info house, fresh hits, and many more. Do tune into Weekly 10.
15: Time, Sunday 7 p.m., Monday 9 a.m., and Thursday 2 p.m.
3: on KIPS 98.3 FM.

0: तपाईँ सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले दिउँसोको एक बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
2: किप्स 98.3 FM मा पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका लोक

0: गिफ्ट्स 98.3 एफएम तपाई सँगको सहयात्रा
1: गिफ्ट्स एफएम 98.3 प्रेजेंट्स पॉप आवर।
2: मुझे कैसे पता न चला कि तू मैनु प्यार।
1: एवरी फ्राइडे 12 पीएम
3: उसने जाना कि तारीफ मुमकिन नहीं।
4: What's the secret to success?
5: Simple. Say yes to radio advertising.
4: Your brand, our voice. One message, thousands of listeners.
5: Radio advertising. Affordable, effective, and culturally close.
4: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
6: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै इँटा राम्रो होला?
7: अरु होइन, ए एसी लाइट ब्रिक नै रोज्नुस्।
6: किन ए एसी लाइट ब्रिक नै?
7: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
6: वाह, मैले खोजेको जस्तै रहेछ।
7: स्ट्रङ लाइट एन्ड स्मार्ट एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ। फोन 01-591-3596-98-3512-34-44।
8: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
9: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 530-2678 530-2678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
10: बाबु, पानीको बिल तिरिदे ल।
11: ल तिरिदे।
12: बाबु, बत्तीको बिल तिरिदे आज।
11: ल ल तिरिदे।
10: दादा, इन्टरनेटको पनि लास्ट दिनु है आज।
11: ल त्यो पनि तिरिदे।
10: तर सबै कुरा यति छिटै कसरी तिरिस्?
11: किनकि मसँग हाम्रो पात्र छ।
12: हाम्रो पात्र त मसँग पनि छ, तर पेमेन्ट
11: कसरी? जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ, एकैछिनमा पैसा लोड गर्न मिल्छ, अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ। छैन त गजब? अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै।

0: The radio station that keeps you cool, alive and entertained. Keeps FM 98.3 MHz, your companion.
1: History of Rock. Here I
2: am. Rock you like a hurricane. Monday 3 p.m. Only on Keeps FM 98.3 MHz, your companion.
3: The weekly countdown show of top 10 English numbers. With exclusive segments, classic choice, info house, fresh hits, and many more. Tune into Weekly 10.
4: Time Sunday 7 p.m., Monday 9 a.m., and Thursday 2 p.m.
3: on Keeps 98.3 FM.
5: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईंसँग
6: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इंटरवेंशनल रेडियोलॉजी सेवा उपलब्ध छ
7: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्यूड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
6: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पार्टिगर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
8: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
6: फोन नम्बर
9: 4915111 9815170939 9815170939
10: अब धन नान मान्नुस् नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
11: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
12: यू कैन डांस
13: यू कैन सिंग ऑल यू गॉट टू डू इज
14: जस्ट ट्यून इन
15: Keeps FM 98.3 MHz, your companion. The radio of new generation.

0: life-changing quotes. क्रिया सबै सफलताको आधारभूत कुञ्जी हो। यो भनाई हो पाब्लो पिकासोको।
1: KIPS FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
2: Every Saturday 10 AM, Monday 6 PM and Friday 2 PM.
3: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there, follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.
5: Amilai Sunhos, www.kipsfm.com Marfot. Just tune in, Radio Naya Generation Co.
0: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला।
6: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस्, ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
7: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
7: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
7: Say yes to radio advertising, where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
8: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
0: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
9: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
0: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
9: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
8: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
10: 01-42-35-888, 98-12-35-888।
11: Enjoy the cover version of your favorite songs. Covermania at 98.3. Covermania at 98.3.
12: Every Monday 5 PM and Friday

0: 30 वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वेल्डिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वेल्डिङ।
1: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो।
2: अब धन ना नमान्नुस्, नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला। सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि।
3: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
4: You can dance,
5: you can sing, all you gotta do is
6: just tune in
5: Kips FM 98.3 MHz, your companion, the radio of new generation.
7: Stay connected with your favorite station, Kips FM 98.3 MHz.
8: Join our community on Facebook for the latest updates and all the music you love.
7: And don't stop there. Follow us on Instagram and TikTok too. Search Kips FM 98.3 MHz and hit that follow button today.
9: Listen to your favorite classic English songs only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station Kips FM 98.3 MHz.
10: क्योंकि तुम ही हो, अब तुम ही हो जिंदगी।
11: बेस्ट रोमांटिक हिंदी सॉन्ग, बेस्ट रोमांटिक हिंदी सॉन्ग। Best romantic Hindi songs every Sunday 9 p.m. Tuesday 6 p.m.
12: Pehla nasha, pehla khuma.
11: Station Kips FM 98.3 MHz.
12: Naya pyar hai, naya intezaar.
13: Pure ek ghanta tinota movies ka super hit geetharu.
14: 3 in 1.
15: Every Saturday 9 a.m. and Thursday 6 p.m.
16: This is
17: Kips 98.3 FM, your companion.
18: Bing, bing, bing, dong, dong.
19: Mix Max at 98.3.

Life-Changing Quotes。सफलता बारम्बार गरिने साना साना प्रयासहरू जोडिएर पाइन्छ। यो भनाई हो आर कोलियरको।

0: FM 98.2 MHz. जत्तुनेन
1: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुन इटा राम्रो होला?
2: अरु होइन, एएसी लाइट ब्रिक नै रोज्नुस्।
1: किन एएसी लाइट ब्रिक नै?
2: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
1: वाह, मैले खोजेको जस्तो रहेछ।
2: स्ट्रङ, लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री, मलिखु, धादिङ। फोन 01-591-3596, 98-012-35-444।
3: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics. Kulishwar, Kathmandu. Contact number 530-2678. 530-2678.
4: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
5: के भयो बोलादै, के गुनगुनाइरहेको?
4: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
5: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
4: यति सजिलै?
5: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
6: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
7: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 530-2678, 530-2678। लोकेशन को लागि गुगल गर्नुहोस्, ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
8: What's the secret to success?
9: Simple. Say yes to radio advertising.
8: Your brand, our voice. One message, thousands of listeners.
9: Radio advertising. Affordable, effective, and culturally close.
8: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन किप्स टाइम चेक
1: अहिले दिउँसोको 4 बजेको छ
2: Keeps you cool.
3: Keeps you alive.
4: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
1: Bollywood Golden Hits.

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Kips FM 98.3 MHz मा
1: Enjoy the cover version of your favorite songs Cover Mania at 98.3 Cover Mania at 98.3
0: Every Monday 5 PM and Friday 8 PM.
2: स्वस्थ जीवन, सुखी जीवन, हलेसी क्लिनिक सधैं तपाईंसँग
3: 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
0: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
4: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
0: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
5: हलेसी क्लिनिक नारायण तार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
0: फोन नम्बर 4910511 4910511 9851170939 9851170939
6: Stay connected with your favorite station Kips FM 98.3 MHz
7: Join our community on Facebook for the latest updates and all the music you love
6: And don't stop there follow us on Instagram and TikTok too Search Kips FM 98.3 MHz and hit that follow button today
8: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
9: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
10: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
11: इन्ट्रोड्युसिङ वाईफाई 6 विथ सुबिसु सुरक्षा
12: वाईफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
11: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
12: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
10: सुबिसु छिटो पनि सुरक्षित पनि
13: थप जानकारी तथा बुकिङका लागि
0: 01-42-35-888 98-12-35-888
14: You can dance.
15: You can sing. All you gotta do is
16: just tune in.
1: Kips FM 98.3 MHz, your companion. The radio of new generation.
17: What's the secret to success?
7: Simple. Say yes to radio advertising.
17: Your brand, our voice. One message, thousands of listeners.
7: Radio advertising. Affordable, effective, and culturally close.
17: Say yes to radio advertising, where every word makes an impact. Kips FM 98.3 MHz. Contact 567-3114. 567-3114.
18: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो
19: अब धन्ना नमान्नुस् नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
9: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
1: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरु कार्यक्रम
11: म्युजिक मज्जा
1: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएममा

0: This is Kips 98.3 FM, your companion.
1: एक फूल झरे रखी भो, एक फूल झरे रखी भो.
2: नेपाली सुपरहिट्स.

0: वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: The radio station that keeps you cool, alive and entertained. Keeps FM 98.3 MHz, your companion.
4: Bollywood Golden Hits.

0: Dabei sunen unsa Kips FM 98.3 MHz your companion.
1: Kips time check.
2: अहिले साँझको 5 बजेको छ.
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Kips 98.3 FM, your companion, your companion, your companion.
0: Kips 98.3 FM ma yo ho. Music Mazza, music Mazza.
6: नमस्ते श्रोता मित्र, स्वागत छ तपाईँलाई कार्यक्रम म्युजिक मजामा. श्रोता मित्र, म्युजिक मजा कार्यक्रममा तपाईँ सुन्न सक्नुहुन्छ पुरानो नयाँ सबै किसिमका रमाइला नेपाली गीतहरू. म हुँ आरजे युक्ता. तपाईँ अहिले ट्युन्ड इन हुनुहुन्छ स्टेसन किप्स एफएम 98.3 मेगाहर्ट्ज. दिस इज द रेडियो स्टेसन द्याट किप्स यु कुल, किप्स यु अलाइभ एन्ड किप्स यु इन्टरटेन्ड. तपाईँले हामीलाई संसारभर सुन्न सक्नुहुन्छ हाम्रो अनलाइन एड्रेस kipsfm.com मार्फत, वा सुन्न सक्नुहुन्छ एप हाम्रो पात्रोबाट पनि. ओके, सो श्रोता मित्र, म्युजिक मजा कार्यक्रमको अब पहिलो गीत हामी सुन्नेछौँ. गीत रहेको छ एकदेव लिम्बूको आवाजमा आँखामा आउने सपनी. यस गीतको कम्पोजर र लिरिसिस्ट हुनुहुन्छ बियन्ड र एकदेव लिम्बू.

श्रोता मित्र हामीले भर्खरै गीत सुन्यौं आँखामा आउने सपनी एकदेव लिम्बुको आवाजमा। वेल श्रोता मित्र, अब हामी अर्को गीत सुन्नेछौ। गीत रहेको छ मनका भावना। यस गीतको सिङ्गर, कम्पोजर र लिरिसिस्ट हुनुहुन्छ अपूर्व तामाङ। म्युजिक दिनुभएको छ शक्तिले। मिक्सिङ र मास्टरिङ भएको छ के सिटी स्टुडियोजमा। वेल श्रोता मित्र, अब हामी सुन्नेछौ गीत मनका भावना।

0: श्रोता मित्र, द्याट वाज सङ मनका भावना, कार्यक्रम म्युजिक मजामा. अरे श्रोता मित्र, यस कार्यक्रममा अब पालो भइसकेको छ सेगमेन्ट युट्युब धमाकाको.
1: युट्युब धमाका धमाका.
0: श्रोता मित्र, युट्युब धमाकामा हामी सुन्ने गर्दछौँ युट्युबमा धमाका मचाउन सफल गीत, वा भनौँ युट्युबमा धेरै धेरै भ्युज बटुल्न सफल गीत. सो यस सेगमेन्टमा आज हामी सुन्नेछौँ गीत ओइ ओइ चमेली. यो गीत मुभी चमेलीको पोइबाट रहेको छ. यस गीतमा आवाज दिनुभएको छ राजन राज शिवाकोटी र इन्दिरा जोशीले. लिरिसिस्ट यस गीतको हुनुहुन्छ एभरेस्ट सूर्य बोहरा. कम्पोजर हुनुहुन्छ राजन राज शिवाकोटी. अरेन्जिङ मिक्सिङ मास्टरिङ रहेको छ श्याम स्वेत र शैलीको. हजुर, युट्युब धमाका सेगमेन्टमा यो गीत अब हामी सुन्नेछौँ र यो गीतपछि म लिनेछु एउटा छोटो ब्रेक. ब्रेकपछि कार्यक्रम म्युजिक मजामा म युक्ता फेरि पनि आउनेछु र मसँग अरू पनि विभिन्न गीतहरू हुनेछन् जुन तपाईँको लागि म राख्नेछु. स्टेसन किप्स एफएम 98.3 मेगाहर्ट्ज सुन्दै रहनुहोला.

0: Every Tuesday 12 p.m. and Thursday 8 p.m.
1: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
3: स्वस्थ जीवन सुखी जीवन हलेसी इन्टरभेन्सनल रेडियोलोजी आईआर क्लिनिक सधैं तपाईसँग
4: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायण टारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ
5: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सीदेखि ड्रेनेजसम्म न्युडुलदेखि क्यान्सरसम्म उन्नत प्रविधिबाट उपचार
4: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
6: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायण टार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
4: फोन नम्बर 4910511
7: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन इटा राम्रो होला
8: अरु होइन एएसी लाइट ब्रिक नै रोज्नुहोस्
7: किन एएसी लाइट ब्रिक नै
8: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
7: वाह मैले खोजेको जस्तो रहेछ
8: स्ट्रङ लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिखु धादिङ फोन 01591 3596 98512 3544
1: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक

0: क्लिप्स 98.3 एफएम मा यो हो म्यूजिक मज़ा म्यूजिक मज़ा
1: श्रोता मित्र ब्रेक पछि म युक्त फेरि आइसके कार्यक्रम म्युजिक मजामा हजुर यस कार्यक्रममा हामी सुन्दैछौँ पुरानो नयाँ सबै किसिमका रमाइला रमाइला गीतहरू वेल अब यस कार्यक्रममा हाम्रो सेगमेन्ट के छ नयाँको पालो भइसकेको छ
0: के छ नयाँ के छ नयाँ
1: श्रोता मित्र के छ नयाँ सेगमेन्टमा हामी सुन्ने गर्दछौँ रिलिज भएका नयाँ नयाँ गीतहरू सो यस सेगमेन्टको अब हामी पहिलो गीत सुन्नतिर नै लागौँ गीत रहेको छ द टेम्पटेसन ब्यान्डको आकाशको तारा यस गीतलाई रेकर्डिङ मिक्सिङ र मास्टरिङ गर्नुभएको छ फिरोज भट्टाचार्यले

श्रोता मित्र हामीले सुन्यौं गीत आकाश को तारा द टेम्पटेशन ब्यान्ड को गीत. वेल अब फेरि हामी अर्को गीत सुन्ने छौं. गीत उजन शाक्यको आवाजमा रहेको छ. गीतको बोल रहेको छ वान एन्ड ओन्ली. यस गीतको राइटर पनि हुनुहुन्छ उजन शाक्य. म्युजिक प्रड्युस अरेन्ज मिक्सिङ मास्टरिङ गर्नुभएको छ उजन शाक्यले नै. एक्जिक्युटिभ म्यानेजर यस गीतको हुनुहुन्छ आदर्श विक्रम शाही.

श्रोता मित्र, हामीले सुन्यौँ गीत वान एन्ड ओन्ली उजन शाकेको आवाजमा। अब फेरि हामी सुन्नेछौँ अर्को एउटा गीत नै। अब हामी मुभी बेहुलीबाट सुन्नेछौँ गीत दिलमा ठाउँ छ। यस गीतमा आवाज दिनुभएको छ अन्जु पन्त, प्रशान्त शिवाकोटी र रवि ओडले। लिरिक्स र म्युजिक अर्जुन पोखरेलको रहेको छ, अरेन्जमेन्ट रहेको छ केशव पडुको, मिक्सिङ र मास्टरिङ गर्नुभएको छ नरेश बिबिसीले।

श्रोता मित्र, हामीले के सुनेको सेगमेन्टको भर्खरै एउटा गीत सुन्यौ, दिलमा ठाउँ छ। यो गीत मुभी बेहुलीबाट रहेको थियो। अब फेरि हामी अर्को नयाँ गीत सुन्नेछौ। सेगमेन्ट के छ नयाँमा नै गीत रहेको छ सन्नानी। गीतमा आवाज दिनुभएको छ विकास चन्द्र थापा, बियोन्ड बिट्स र पवन चन्द्रले। यस गीतको प्रड्युसिङ मिक्सिङ मास्टरिङ गर्नुभएको छ बियोन्ड बिट्सले। वेल श्रोता मित्र, यो गीत अब हामी सुन्नेछौ र यो गीतपछि म लिनेछु एउटा अर्को छोटो ब्रेक। ब्रेकपछि म युक्त फेरि आउने नै छु कार्यक्रम म्युजिक मजामा, र मसँग अरू पनि गीतहरू हुनेछन् जुन तपाईँको लागि म राख्ने नै छु। स्टेसन किप्स एफएम 98.3 मेगाहर्ट्ज चेन्ज नगर्नुहोला।

0: free internet ko matalin hos.
1: Our life is always on the happening. Kuru kuru.
0: Connect to my Worldlink and always stay connected wherever you are.
2: Tapai sundai hununcha.
3: K
4: E
3: E
4: B
5: S
6: Tips 98.3 FM, your companion.
7: Kips 98.3 FM ma yo ho. Music Mazza. Music Mazza.
8: वेलकम ब्याक श्रोता मित्र. ब्रेकपछि म युक्ता पुनः आइसके कार्यक्रम म्युजिक मजामा. हजुर, यस कार्यक्रममा हामी रमाइलो रमाइलो नेपाली गीतहरू बजाएर तपाईँलाई इन्टरटेन गर्दैछौँ. हजुर, तपाईँले हामीलाई संसारभर सुनिराख्नु भएको छ. हाम्रो पात्रो एपबाट वा हाम्रो अनलाइन एड्रेस kidsfm.com पनि तपाईँले हामीलाई सुन्न सक्नुहुन्छ. वेल श्रोता मित्र, अब चाहिँ कार्यक्रममा तपाईँको लागि फेरि पनि अर्को एउटा गीत नै राख्न चाहन्छु. अब हामी श्रीगोको आवाजमा सुन्नेछौँ हराएको माया. यस गीतको राइटर पनि श्रीगो हुनुहुन्छ. म्युजिक प्रड्युसर हुनुहुन्छ बिटु सञ्जाल भण्डारी.

ओके श्रोता मित्र, भर्खरै हामीले सुन्यौँ गीत हराएको माया श्रीको आवाजमा। सो श्रोता मित्र, फेरि अर्को हामी गीत सुन्नेछौँ। अब म तपाईँको लागि राख्नेछु गीत बादल वर्षा बिजुली। हजुर श्रोता मित्र, झरीको मौसममा यो गीत सुन्ने रमाइलो त अर्कै नै हुन्छ नि, होइन र? यस गीतमा आवाज दिनुभएको छ आनन्द कार्की र प्रश्ना साक्यले। म्युजिक सचिन सिंहको रहेको छ भने लिरिक्स करुण थापाको रहेको छ।

हजुर श्रोता मित्र, भर्खरै हामीले सुन्यौं गीत बादल वर्षा बिजुली आनन्द कार्की र प्रश्न शाक्यको आवाजमा। अब फेरि पनि कार्यक्रम म्युजिक मजामा एउटा गीत सुन्नेछौ र श्रोता मित्र, यो गीत त्यस कार्यक्रमको अन्तिम गीत पनि हुनेछ। कार्यक्रमको निर्धारित समय लगभग सकिन आँटेको छ, तर अन्तिम गीत सुन्ने समय हामीसँग रहेको छ। वेल, अब हामी सुन्नेछौँ गीत नैनी रेशम। यस गीतमा आवाज दिनुभएको छ सागर संसार राय र इन्द्रकला राईले। म्युजिक र लिरिक्स सुमन तामाङको रहेको छ। श्रोता मित्र, यो गीत सुन्दै अब म युक्ताको पनि कार्यक्रम म्युजिक मजाबाट बिदा माग्ने बेला भइसकेको छ। आशा छ पछिल्लो एक घन्टा तपाईँको रमाइलोसँग बित्यो। मैले सकेसम्म रमाइलो गीत तपाईँको लागि राख्ने प्रयास गरेकी छु। ओके, यति भन्दै अब म युक्ता पनि तपाईँसँग बिदा माग्न चाहन्छु। सधैँ खुसी रहनुहोला, स्वस्थ रहनुहोला। नमस्कार।

life-changing quotes. सबैको लागि साथी कसैको पनि साथी होइन, यो भनाई हो अरस्तुको।

0: सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले साँझको 6 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: Excuse me.
7: Non-stop Bollywood mega hits.

0: तीस वर्ष देखि इन्टरनेट को स्पीड में मात्र होइन प्रविधि सुविधा सृजनशीलता में पनि सधैं छिटो वर्ल्डलिंक मनसँग जोडिएको तार तपाईलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिंक.
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
5: History of Rock. Here I
6: am. Rock you like a hurricane. Monday 3 p.m. Only on Keeps FM 98.3 megahertz, your companion.
7: Tapai sundai hununcha.
8: K
7: E
8: E
7: B
8: S
9: Keeps 98.3 FM, your companion.
10: Excuse me.
11: Non-stop Bollywood mega hits.

0: नेपाल भाषा या न्याय पुसेचौं मेत
1: सुथेया 6:30 से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 MHz
2: किप्स एफएम 98.3 प्रेजेंट्स पॉप आवर।
3: मुझे कैसे पता न चला कि तू मैनू प्यार।
2: एवरी फ्राइडे 12 PM
3: उसने जाना की तारीफ मुमकिन नहीं।
4: What's the secret to success?
5: Simple. Say yes to radio advertising.
4: Your brand, our voice. One message, thousands of listeners.
5: Radio advertising. Affordable, effective, and culturally close.
4: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
6: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग
7: 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
2: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
8: सोमबारदेखि शुक्रबार बिहान 7 देखि 9 बजे र बेलुका 5 देखि 7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
2: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
9: हलेसी क्लिनिक नारायण तार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
2: फोन नम्बर 4910511 4910511 9851170939
10: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन इटा राम्रो होला
11: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
10: किन ए एसी लाइट ब्रिक नै
11: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
10: वाह मैले खोजेको जस्तै रहेछ
11: स्ट्रङ लाइट एन्ड स्मार्ट एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596 98-512-35-444
12: You can dance.
13: You can sing. All you gotta do is
14: just tune in.
15: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
16: Babu, pani ko bill tiri de lo.
17: La, tiri de.
18: Babu, batti ko bill tiri de aaja.
17: La, la, tiri de.
16: Dada, internet ko pani last dino hai aaja.
17: La. त्यो पनि तिर्दे
16: तर सबै कुरा यति छिटै कसरी तिरिस
17: किनकि मसँग हाम्रो पात्र छ
18: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट कसरी
17: जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै
19: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
8: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागी गुगल गर्नुहोस् बैटरी शॉप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रॉनिक्स
16: स्टे कनेक्टेड विथ योर फेवरेट स्टेशन कीप्स एफएम 98.3 मेगाहर्ट्ज
5: जॉइन आवर कम्युनिटी ऑन फेसबुक फॉर द लेटेस्ट अपडेट्स एंड ऑल द म्यूजिक यू लव
16: एंड डोंट स्टॉप देयर फॉलो अस ऑन इंस्टाग्राम एंड टिकटॉक टू सर्च कीप्स एफएम 98.3 मेगाहर्ट्ज एंड हिट दैट फॉलो बटन टुडे
2: Bali Pop Flashback Every Sunday and Tuesday 10 p.m., Thursday 9 a.m., and Saturday 5 p.m.
20: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे
2: Listen to your favorite classic English songs only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station KIPPS FM 98.3 MHz.
21: This is KIPPS 98.3 FM, your companion.
22: Excuse me.
23: Non-stop Bollywood mega hits.

0: life-changing quotes. आरती, उपदेश र औषधि मीठो हुन्न।
1: Enjoy the cover version of your favorite songs. Covermania at 98.3. Covermania at 98.3.
2: Every Monday 5 p.m. and Friday 8 p.m.
3: Phul ko dale dale ma timro roop ko lale.
4: Nepali chalchitra ka sadabahar geet haru.
5: Mero nindra ho kar tirkha raat har din ko. Kina chore ko.
4: Wednesday and Saturday 2 p.m. Thursday 10 p.m. Only on Kips FM 98.3.
6: अब धन नमान्नुस् नॉनस्टॉप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला। सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि।
7: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागी गुगल गर्नुहोस्। ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
0: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत। जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको।
8: What's the secret to success?
9: Simple. Say yes to radio advertising.
8: Your brand, our voice. One message, thousands of listeners.
9: Radio advertising. Affordable, effective, and culturally close.
8: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
10: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
11: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
12: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट।
11: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
12: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
13: सुबिसु, छिटो पनि सुरक्षित पनि।
14: थप जानकारी तथा बुकिङका लागि
15: 0142-3588-98 0-12-35-888
16: राजा।

0: this week's number 9.
1: Song:
2: Girl Like Me.
1: Artist:
2: Pink Pantherist.

0: this week's number five.
1: Song
2: Boom Paula.
1: Artist
2: Lee Seraphim.

0: Don't change the station. We'll be right back. You are listening to KIPPS FM 98.3 MHz. Your companion. Just tune in.
1: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
2: म्युजिक मज्जा
1: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising where every word makes an impact. KIPPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
5: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईसँग
6: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इंटरवेंशनल रेडियोलॉजी सेवा उपलब्ध छ
7: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्यूड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
6: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पार्टिगर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
8: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
6: फोन नम्बर 4910511 4910511 98511709
9: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
10: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
11: नेपाली पप गीतहरूको उतार चढाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरूबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नुहोला
12: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मङ्गलबार बिहान 9 बजे
13: KIPPS 98.3 FM Your companion
14: On KIPPS FM 98.3 This is Weekly 10 Segment Fresh Songs
6: Song
15: Lemonade
6: Artist
15: Espa

0: The Vine Sundhununsa, Kips FM, 98.3 MHz, your companion.
1: Kips, time check.
2: अहिले बेलुकीको 8 बजेको छ.
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Kips 98.3 FM, your companion, your companion, your companion.
6: साताको 10 उत्कृष्ट गीतहरुको काउन्टडाउन शो.
7: Kips most wanted.
8: हेलो नमस्कार, तपाईँलाई स्वागत छ कार्यक्रम किप्स मोस्ट वान्टेडमा. किप्स एफएम 90.3 यो कम्पेनियन ट्युन इन गर्दै हुनुहुन्छ. द रेडियो अफ न्यू जेनेरेसन, द स्टेसन द्याट अलवेज किप्स यु कुल, किप्स यु अलाइभ, किप्स एन्टरटेन. र म निजल उपस्थित भइसकेको छु किप्स मोस्ट वान्टेड लिएर. काउन्टडाउन सो रहेको छ किप्स मोस्ट वान्टेड, नेपाली गीत सङ्गीतहरूको काउन्टडाउन सो रहेको छ. नेपाली पप आधुनिक गीतहरूको काउन्टडाउन तपाईँले सुन्न सक्नुहुन्छ कार्यक्रम किप्स मोस्ट वान्टेडमा, स्टेसन किप्स एफएम 90.3 यो कम्पेनियनमा. हामीलाई वर्ल्डवाइड सुन्नुको लागि किप्स एफएम .com हाम्रो पात्रो एप प्रयोग गर्न सक्नुहुन्छ. फलो गर्नुहोला हाम्रो इन्स्टाग्राम, फेसबुक, टिकटकमा आइडी रहेको छ किप्स एफएम 90.3 मेगाहर्ज. अहिले भने चाहिँ हामी नम्बर 10 तर्फ लाग्दैछौँ. नम्बर 10 यो विक रहेको छ चिसो चिसो झरी बाई प्रताप दास एन्ड नक्षत्रनाथ हिमाल. लिरिक्स एन्ड म्युजिक रहेको छ सौगात श्रेष अनुरागीको. अरेन्ज गरेका छन् विष्णु तामाङले भने, मिक्स मास्टर भने गरेका छन् कुमार सानु पुनले. सुन्छ नम्बर 10 चिसो चिसो झरी.
9: किप्स मोस्ट वान्टेड नम्बर 10.

नम्बर 9 को पालो छ. नम्बर 9 मा यो विक रहेको छ आफ्नो बनाई लैजाओ बाई सुमन सरगम एन्ड मेलिना राई. लिरिक्स एन्ड म्युजिक रहेको छ सन्तोष सुनारको. मिक्स मास्टर गरेका छन् रेशम गदलले. सुन्छौ नम्बर 9 मा आफ्नो बनाई लैजाओ.

0: हेर न, एक महिना कति छिटो बित्यो पत्तै भएन। हेर्दा हेर्दै जाने दिन पनि आइसकेको छ। तिमीसँग गरेको वाचा अझै पुरा गर्न बाँकी छ। तिम्रो आवश्यकता पुरा गर्नको लागि म अझै दुःख गर्न तयार छु।
1: तिमी सधैँ मेरो सपना मात्रै भन्छौ। तिम्रो सपना चाहिँ के हो?
0: मेरो सपना कहिल्यै तिम्रो नजरबाट ओझेल नहुनु।

0: ओके, अब चाहिँ नम्बर एटको पालो भइसकेको छ. नम्बर एटमा यो विक रहेको छ, के छ खबर, हिरोनी बाई चक्रबम एन्ड दीपिका बाई मगर एन्ड सन्तोष परियार. लिरिक्स रहेको छ जया खत्तीको एन्ड चक्रबमको. म्युजिक भने दिएका छन् चक्रबम एन्ड अरेन्ज मिक्स मास्टर गरेका छन् एचबिएन किस्मतले. नम्बर एटमा सुन्छौ के छ खबर हिरोनी.
1: Kids must wanted number 8.

0: हजुर नम्बर सेभेन तर्फ फटाफट लागौ. नम्बर सेभेनमा यो विक रहेको छ मनको कुरा बाई प्रवेश मानसाके एन्ड सिजसु श्रेष्ठ. कम्पोजिसन रहेको छ प्रवेश मानसाकेको अनि लिरिक्स भन्नु रहेको छ दीपक विवास आँसुको. सुन्छौ नम्बर सेभेनमा मनको कुरा.
1: If most wanted, number 7.

0: Yoho Kips FM 98.3 MHz.
1: सुनाओ लो याद, सुनाओ लो गीत, बॉलीवुड गोल्डन हिट्स. Kips FM 98.3
2: MHz मा.
1: आइतबार र मंगलबार दिउँसो 4 बजे, सोमवार र शुक्रवार बेलुकी 10 बजे. पुराना बॉलीवुड संगीत को जादू तपाईं की रेडियो Kips FM मा.
3: Kips 98.3 FM मा गजल संसार.
4: मुझसे मिलने शमा जलाकर आज महल में
3: गजल संसार.
4: गम का खजाना तेरा भी है मेरा भी.
5: हर एक शनिवार बिल्की 10 बजे
6: Are you ready to turn up the volume and rock out like never before?
7: From Led Zeppelin to AC/DC, from Queen to the Rolling Stones, and from Guns N' Roses to Nirvana, we've got the ultimate playlist of rock greatness.
6: Join us as we journey through the decades of rock and roll, featuring the timeless classics that still get your heart pounding and your fists pumping.
7: Don't miss a beat. Mark your calendars and set your alarms because it's time to rock out with the best.
6: Rock Fever, every Friday 9 a.m. and every Thursday 7 p.m.
7: Radio station, Kips FM 98.3 MHz.
8: Wake me up when September ends.
9: स्वस्थ जीवन, सुखी जीवन, हलेसी क्लिनिक सधैं तपाईंसँग. 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा.
10: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा, महिला स्वास्थ्य, निसन्तानपन, स्त्री रोग समस्या समाधान सेवा.
5: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा.
10: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ. मौकाको फाइदा उठाउनुहोस्.
9: हलेसी क्लिनिक, नारायण तार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी.
10: फोन नम्बर 4915119850939 9851170939.
11: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुन इटा राम्रो होला?
12: अरु होइन, ए एसी लाइट ब्रिक नै रोज्नुस्.
11: किन ए एसी लाइट ब्रिक नै?
12: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ. त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ.
11: वाह, मैले खोजेको जस्तो रहेछ.
12: स्ट्रङ, लाइट एन्ड स्मार्ट एसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ. फोन 01-591-3596-98-12-35-444.
13: What's the secret to success?
14: Simple. Say yes to radio advertising.
13: Your brand, our voice. One message, thousands of listeners.
14: Radio advertising. Affordable, effective, and culturally close.
13: Say yes to radio advertising where every word makes an impact. Kips FM 98.3 MHz. Contact 567-3114. 567-3114.
15: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित.
16: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा.
1: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट.
16: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित.
1: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ.
17: सुबिसु, छिटो पनि सुरक्षित पनि. थप जानकारी तथा बुकिङका लागि
10: 01-42-35-888 98-12-35-888.
6: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678.
2: Babu, पानीको बिल तिरिदे ल
18: ल तिरिदे
19: बाबु बत्तीको बिल तिरिदे आज
18: ल ल तिरिदे
2: दादा इन्टरनेटको पनि लास्ट दिनु है आज
18: ल त्यो पनि तिरिदे
2: तर सबै कुरा यति छिटै कसरी तिरिस
18: किनकि मसँग हाम्रो पात्र छ
19: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट कसरी
18: जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै
20: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
21: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 530-2678 530-2678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
10: Kips FM 98.3 presents Pop Hour
22: Mujhe kaise pata na chala ki tu mainu pyaar
10: Every Friday 12 p.m.

0: साताको 10 उत्कृष्ट गीतहरुको काउन्टडाउन शो
1: लिस्ट मोस्ट वान्टेड
2: पहिलो व्यापारिक विश्रामपछि फेरि पनि स्वागत छ स्टेसन किप्स एफएम 98.3 यो कम्पेनियन ट्युनिङ गर्दै हुनुहुन्छ द रेडियो अफ न्यू जेनेरेसन र म निजल छु तपाईँको साथमा किप्स मोस्ट वान्टेडमा हामी काउन्टडाउन गरिरहेका छौँ नम्बर 10 नम्बर 7 गीत त सुनिसक्नु भएको छ र नम्बर 6 पालो पनि भइसकेको छ नम्बर 6 यो विक रहेको छ मलाई तानेर लैजाओ बाई मेलिना राय एन्ड प्रज्वल कार्की लिरिक्स एन्ड म्युजिक रहेको छ मिलन भट्टराईको भने अरेन्ज मिक्स मास्टर गरेका छन् दिवेश राईले सुन्छौँ नम्बर 6 मलाई तानेर लैजाओ

अब नम्बर 5 को पालो छ. नम्बर 5 मा इटरीको बजारमा गाउँदैछन् आनन्द कार्की एन्ड गंगा कडेल. लिरिक्स रहेको छ श्रीकृष्ण लुइटेलको, भने कम्पोजिसन रहेको छ लक्ष्मण शेषको. म्युजिक दिएका छन् अर्जुन कटुवालले, मिक्स मास्टर गरेका छन् पुखरा सोनकरले. सुन्छौ नम्बर 5 मा इटरीको बजारमा.

0: पालो छ अब नम्बर फोरमा सलल्ला कर्णाली गाउँदैछन् प्रमोद खरेल एन्ड सपोर्टिङ भोकल रहेको छ सृष्टि बुढाको लिरिक्स एन्ड म्युजिक रहेको छ सुरज थापाको भने म्युजिक अरेन्जमेन्ट गरेका छन् प्रमोद एन्ड परम्परा एन्ड सुरज थापाले सुन्छ नम्बर फोरमा सलल्ला कर्णाली
1: गिफ्ट्स मस्ट वान्टेड नम्बर फोर

0: हाम्रो पहिलो सेगमेन्टको पालो भइसकेको छ. पहिलो सेगमेन्टको नाम रहेको छ फ्ल्यासब्याक. फ्ल्यासब्याकमा आज हामी एउटा पुरानो चर्चित गीत प्ले गर्दैछौँ र गीत रहेको छ कर्मा ब्यान्डको सङ कहाँ होला खरभार.
1: फ्ल्यासब्याक.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ
1: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो
2: अब धन ना नमान्नुस् नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
3: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
4: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
5: Join our community on Facebook for the latest updates and all the music you love.
4: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.

0: दोस्रो हिन्दी व्यापारिक विषयपछि फेरि पनि स्वागत छ. स्टेशन किप्स एफएम 90.3 यो कम्पेनियन ट्युन इन गर्दै हुनुहुन्छ र म निचोल छु तपाईँको साथमा. र किप्स एफएम 90.3 तपाईँले वर्ल्ड वाइड सुन्नुको लागि किप्स एफएम .com हाम्रो पात्र एप प्रयोग गर्नुहुन्छ. फोलो गर्नु लाग्दा इन्स्टाग्राम फेसबुक अनि टिकटकमा आइरहेको छ किप्स एफएम 90.3 मेगाहर्ज. र हामी लाग्दैछौँ नम्बर 3 तर्फ. नम्बर 3 यो विक रहेको छ माया छ मनमा छ भाइ एसडी योगी एन्ड रेसमा फुन. लिरिक्स रहेको छ राम अविरल विष्टको. म्युजिक डिरेक्टर रहेका छन् एसडी योगी. म्युजिक प्रड्युसर भनिरहेका छन् रिकेश गुरुङ. भने मिक्स मास्टर भने गरेका छन् एसडी योगीले. सुन्छौँ नम्बर 3 माया छ मनमा छ.
1: किप्स मोस्ट वान्टेड नम्बर 3.

नम्बर टूको पालो छ, नम्बर टूमा धोका गाउँदैछिन् एलिना चौहान, लिरिक्स रहेको छ विष्णु भण्डारीको, भने म्युजिक दिएका छन् सरोज पोखरेलले, म्युजिक अरेन्ज मिक्स मास्टर गरेका छन् दिवेश राईले। सुन्छौ नम्बर टूमा धोका।

0: हाम्रो दोस्रो सेगमेन्टको पालो भइसकेको छ माई चोइस सेगमेन्टको नाम. माई चोइसमा आज ल्याएको छु गीत कोरी हेर बाई ब्रिजेस रेस्ट एन्ड बियोन्ड.
1: My choice.

Life-Changing Quotes。असफलता भनेको त्यस्तो मसला हो जसले सफलतामा स्वाद भर्छ।

0: किप्स 98.3 FM मा गजल संसार
1: मुझसे मिलने शमा जलाकर आज महल में
0: गजल संसार
1: गुम का खजाना तेरा भी है मेरा भी।
2: हर एक शनिवार बिल्कुल 10 बजे
3: You can dance.
4: You can sing. All you gotta do is
5: just tune in.
4: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
6: Amilai Sunhos, www.kipsfm.com Marfat. Just tune in Radio Naya Generation Ko.
7: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कूटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
8: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
9: सुनौलो याद सुनौलो गीत बलिउड गोल्डन हिट्स किप्स एफएम 98.3 मेगाहर्ज मा आइतबार र मंगलबार दिउँसो 4 बजे सोमबार र शुक्रबार बेलुकी 10 बजे पुराना बलिउड संगीतको जादू तपाईँकै रेडियो किप्स एफएममा
10: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्ज मा ट्यून इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे

0: सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन किप्स टाइम चेक
1: अहिले बेलुकीको 9 बजेको छ
2: Keeps you cool. Keeps you alive.
3: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
4: Keeps FM 98.3 MHz presents Best Romantic Hindi Songs.

0: बिहीबार दिउँसो 3 बजे शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा
2: मेरो मन छैन बसमा तिमीलाई 10 दिन्छु 10 मा केलाई गरिराको प्रश्न फसे फसे फसे तिम्रो जवानीमा मस्त
3: Keeps FM 98.3 megahertz. Your companion. Your companion. Your companion.
4: Keeps FM 98.3 megahertz presents best romantic Hindi songs.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: You can dance,
4: you can sing, all you gotta do is
5: just tune in.
4: KIPS FM 98.3 MHz, your companion, the radio of new generation.
6: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
7: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
8: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
7: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
8: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
9: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
10: 01-42-88-8, 98-12-32-88-8.
11: What's the secret to success?
12: Simple. Say yes to radio advertising.
11: Your brand, our voice. One message, thousands of listeners.
12: Radio advertising. Affordable, effective, and culturally close.
11: Say yes to radio advertising, where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
13: काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स एकै छाना मुनि युपिएस इन्भर्टर सोलर उपलब्ध। यस पावर सप्लाई सोल्युसन हाउसमा तपाईँको घर अफिसका लागि उपयुक्त सर्टिफाइड सामानहरू उपलब्ध गराइन्छ। सोलर होस् वा हाइब्रिड सिस्टम, बेस्ट प्राइस डिल र कन्सल्टेसनको लागि एक विश्वासिलो नाम।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।

life-changing quotes. मानिसको सबैभन्दा असल साथी उसका दस औँला हुन्। यो भनाई हो रॉबर्ट कोलियरको।

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: नेपाली पप फ्ल्याशब्याक

0: फेरि छ्याप छ्याप बत्ती गएर हैरानै भयो।
1: अब धन नमान्नुहोस्, नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला। सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
4: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
5: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
4: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
5: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
6: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
7: 01-42-35-888 98-12-35-888।
8: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
9: Join our community on Facebook for the latest updates and all the music you love.
8: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ्क
1: Gibbs 98.3 FM your companion
2: Nepali Pop Flashback

0: Don't change the station. We'll be right back. You are listening to Gibbs FM 98.3 MHz, your companion. Just tune in.
1: 하즈르 न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कूटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स

0: Presque sata bene palvari so da hazard banda body hotspot for my free internet com mazzalin host.
1: Our life is always on the happening. Kuru kuru.
0: Connect to my Whirlink and always stay connected wherever you are.
2: What's the secret to success?
3: Simple. Say yes to radio advertising.
2: Your brand, our voice. One message, thousands of listeners.
3: Radio advertising. Affordable, effective, and culturally close.
2: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
4: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्ट्सहरू कार्यक्रम
5: म्युजिक मज्जा
4: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र केप्स 98.3 एफएम मा
6: नमस्कार अनि हार्दिक स्वागत छ
7: हजुर नमस्ते अनि स्वागत छ यो किप्स एफएम
8: 98.3 नमस्कार किप्स 98.3 एफएम
9: यो हो किप्स 98.3 एफएम तपाईं सँगको सहयात्रा
4: नेपाली पप फ्ल्याशब्याक
10: नमस्कार वन मेगाहर्जमा यो हो वन एमबी रेडियो संग्रह सुगम यात्राबाट अबको गीतको शीर्षक रहेको छ मनको रानी प्रस्तुत गर्दै हुनुहुन्छ वन एमबी साथमा हुनुहुन्छ म्याट जोन यो गीतका संगीत संयोजक हुनुहुन्छ राजन ईशान अनि यो गीतका उत्पादक तथा वितरक हुनुहुन्छ सचिन सिंह

0: are listening to Keeps FM 98.3 megahertz, your companion.
1: किप्स 98.3 FM को आजको सम्पूर्ण नियमित प्रसारण यहीं सकिन्छ। भोलि बिहान पुनः रमाइला गीत संगीत र कार्यक्रमको साथमा उपस्थित हुनेछौं। शुभरात्री।